0: access to all. आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। विभिन्न कम्युनिष्ट घटकहरूबीचको एकताबाट बनेको नेपाली कम्युनिष्ट पार्टी नेकपालाई केन्द्रदेखि वडा तहसम्म अधिवेशन शुरू गर्न सकस परेको छ। पार्टी एकता प्रक्रिया सम्पन्न भएपछि संगठनलाई व्यवस्थित बनाउन र सबै तहका कमिटीहरूलाई पूर्णता दिने काम लामो समयदेखि अधुरै छ।
2: शिक्षा तथा खेलकुद मन्त्रालयले राजनैतिक गतिविधिमा संलग्न शिक्षकहरूलाई कार्यवाही गर्ने भएको छ। शिक्षक राजनैतिक गतिविधिमा लागेको विषय सामाजिक सञ्जालबाट बाहिरिएपछि शिक्षा मन्त्री सस्मित पोखरेलले कुनै पनि राजनैतिक गतिविधिमा संलग्न हुने शिक्षकलाई कार्यवाही गर्न निर्देशन दिनुभएको हो। साथै उहाँले देशभरका विद्यालयमा शिक्षकहरूको राजनैतिक गतिविधिलाई निगरानी गर्न पनि निर्देशन दिनुभएको छ।
1: सर्वोच्च अदालतले कानूनी व्यवस्था वा मापदण्ड नबनेसम्म पक्राउ परेका हरेक व्यक्तिलाई यान्त्रिक तवरले अनिवार्य रूपमा हत्कडी लगाउने कार्य नगराउन अन्तरिम आदेश जारी गरेको छ।
2: भदौ 10 गते भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीले दर्जनौं घर, मोटरेबल पुल, सड़क सञ्जाल र जलविद्युत आयोजनामा ठूलो क्षति पुर्याएको छ। क्षतिको आर्थिक हिसाब किताब अझै पनि हुन बाँकी नै छ, तर घटनाले विपद व्यवस्थापनको तयारी, भू उपभोगको अनुशासन र जलवायु जोखिमप्रति राज्यको संवेदनशीलताबारे गम्भीर प्रश्न उठाएको छ।
1: राजधानी छपाईको ठेक्का प्रक्रिया कानूनसम्म ठहर गर्दै सर्वोच्च अदालतले फ्रान्सेली कम्पनी आईडीमियाका तीनवटै रिट खारेज गरिदिएको छ। तर यही प्रक्रियासँग जोड़िएको भ्रष्टाचार मुद्दामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गरेको 10 अर्ब 13 करोड़ रूपियाँको बिगो माग दावीको आधार र शैलीमाथि भने सर्वोच्चले गम्भीर कानूनी प्रश्न उठाएको छ।
2: नेपालमा वित्तीय अपराधका घटनाहरू प्रत्येक वर्ष बढ़िरहेका छन्। छोटो समयमा धेरै कमाउने लोभका कारण वित्तीय अपराधका घटना धेरै बढ़दै गइरहेको विभिन्न अध्ययनहरूले देखाएका छन्।
1: राष्ट्रिय सहकारी प्राधिकरणमा काजमा गएको राष्ट्रिय बैंकको टोलीले दर्शन सहकारीको अनुगमन तथा निरीक्षण गरेको छ। टोलीले पहिलो चरणमा 3 महिना सहकारीको नियमन र सुपरिवेक्षण गर्नेछ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो, खुशीको कनेक्शन।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: भोटेकोशी बाढ़ी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरूरी सूचना। प्रिय ग्राहक वर्ग, प्राकृतिक विपत्तिले निम्त्याएको यस दुखद घड़ीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ।

0: तपाई कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्। तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्। हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ। त्रिशुली शाखा सम्पर्क 98513 17966, गजुरी शाखा सम्पर्क 98513 18367, थुन्चे शाखा सम्पर्क 98513 17866, कल सेन्टर 015721165, टोल फ्री नम्बर 1660011110, इमेल kathmandu.ro@advl.gov.np। तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो। यो कठिन समयमा हामी तपाईँको साथमा छौ। कृषि विकास बैंक लिमिटेड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। मध्य पूर्व र युक्रेनमा जारी द्वन्द, कृत्रिम बुद्धिमत्ता एआई को बढ़दो जोखिम तथा संयुक्त राष्ट्रसंघको भूमिकामाथि प्रश्न उठिरहेका बेला विश्वभरका नेताहरू यसै साता न्यूयर्कमा भेला हुँदैछन्। यस वर्षको संयुक्त राष्ट्रसंघको महासभामा विश्वव्यापी खाद्य तथा ऊर्जा सुरक्षा र स्वयं संयुक्त राष्ट्रसंघको भविष्यका विषयमा विश्वभरका नेताहरूका बीचमा छलफल हुने देखिएको छ। राष्ट्रसंघको 81 महासभामा करिब 130 राष्ट्र तथा सरकार प्रमुख सहभागी हुने अपेक्षा गरिएको छ।
3: अब खेल खबर। जापानको आइची नागायोमा जारी विश्व एसियाली खेलकुदमा सोमबार नेपाली टोलीका लागि निराशाजनक दिन बनेको छ। पदकको आशा गरिएका खेलसहित विभिन्न प्रतिस्पर्धामा नेपाली खेलाड़ी तथा टोलीले अपेक्षित प्रदर्शन गर्न सकेनन्। महिला भलिबल, पुरूष कबड्डी, बक्सिङ, कराते, टेबल टेनिस, पौड़ी, सफ्ट टेनिसमा नेपाली खेलाड़ी पराजित भएका छन्।
2: अब विचार विश्लेषणको पालो। आजको हिमालय टाइम्समा प्राध्यापक डाक्टर भूप प्रसाद धमलाले लेख्नु भएको छ, लोकतन्त्र भनेको कानूनको परिधि भित्र रहेर उपभोग गरिने पूर्ण स्वतन्त्रताको राजनैतिक सामाजिक अवस्था हो। 18 शताब्दीदेखि नै आन्ध्र महासागरको वरपर लोकतान्त्रिक अवधारणाको तीव्र विकास भयो। एसिया र अफ्रिकामा पनि यसको विस्तार भयो। जताततै यो शासन व्यवस्था कायम भयो। आजसम्म पनि लोकतन्त्र जति लोकप्रिय व्यवस्था अर्को आएको छैन, तर वास्तविक अर्थमा लोकतन्त्रको अभ्यास भने अझै हुन सकेको छैन। नेपाल एउटा सानो मुलुक हो जुन यो शताब्दीमा तानाशाही विरूद्ध वाम लोकतान्त्रिक आन्दोलनमा केन्द्रित रह्यो। सन् 1990 दशकमा लोकतान्त्रिक दल नेपाली कांग्रेसको नेतृत्वमा भएको संयुक्त आन्दोलनले तानाशाही व्यवस्थाको अन्त्य गर्यो, तर केही समय नेपाली कांग्रेसले सरकार बनाए पनि केन्द्र कमजोर भयो, अराजकता हावी भयो र आज पनि लोकतन्त्र अस्थिर अवस्थामै छ।
3: हवस्त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क.com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

आदरणीय श्रोता नमस्कार। आजको नेपाली बहसबाट खेमबम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बहसलाई डिजिटल प्लेटफर्मका विभिन्न माध्यमहरूबाट सुनिराख्नु भएको छ। फेसबुक पेजमा जानुभयो भने नेपाली नेटवर्क सर्च गर्नुभयो भने हामी प्रत्यक्ष रूपमा आएका छौं। त्यसै गरी युट्युब च्यानलमा नेपाली नेटवर्क टीभी एनईपीएलआई नेपाली एनईटीओडब्ल्यूआरके नेटवर्क टीभी सर्च गर्नुभयो भने हामी प्रत्यक्ष रूपमा फेसबुक र युट्युब दुवैमा जोड़िएका छौं र प्रत्यक्ष रूपमा हामीलाई सुन्न सक्नुहुन्छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि नेपाली बस प्रत्यक्ष रूपमा प्रसारण भइरहेको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बसमा हामी राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनैतिक क्षेत्रका विषयमा छलफल र बहस गर्ने गर्दछौ। आदरणीय श्रोता, प्रधानमन्त्री बालेन्द्र शाह बालेन आज जलवायुको मुद्दा बोकेर अमेरिका जाँदै हुनुहुन्छ, न्यूयोर्क जाँदै हुनुहुन्छ। उहाँले चाहिँ प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभाको 81 सत्र अन्तर्गतको उच्च स्तरीय सप्ताहमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुहुने भएको छ। प्रधानमन्त्री शाहले बिहिबार सेप्टेम्बर 24 गते महासभाको सामान्य बहसलाई सम्बोधन गर्ने कार्यक्रम छ भने न्यूयोर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघ महासचिव एन्टोनियो गुटरेससँगको भेटवार्ता गर्ने कार्यक्रम समेत तय भएको छ। महासभा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्रीसँगै परराष्ट्र मन्त्री श्री सिन्हाल, प्रधानमन्त्री प्रमुख सल्लाहकार कुमार बेन्जन लगायतकाहरू गइसक्नु भएको छ। परराष्ट्र मन्त्री न्यूयोर्क पुगिसक्नु भएको खबर पनि प्राप्त भएको छ। आदरणीय श्रोता, जलवायु न्याय नेपालको मुख्य मुद्दा बन्नुपर्दछ। सगरमाथादेखि समुद्रसम्मको सन्देशमा नेपालको बलियो उपस्थिति रहनुपर्दछ। महासभामा 193 राष्ट्रको सहभागिता छ। महासभा अघि प्रतिपक्षीसँग प्रधानमन्त्रीको परामर्श समेत रहेको विषयलाई पनि हामी आजको नेपाली बहसमा जोड़ दिन चाहन्छौ। आदरणीय श्रोता, प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघको उपस्थिति बलियो बन्नुपर्छ, नेपालको लागि बन्नुपर्छ, यस विषयमा आज हामी चर्चा परिचर्चा गर्दैछौ। भोटेकोशी बाढ़ीबारे पनि संसदीय विशेष समिति गठन भएको छ। 3 महिनाभित्र प्रतिवेदन बुझाउने कार्यादेश पनि प्राप्त भएको छ। यसको विषयमा पनि हामी चर्चा परिचर्चा गर्न चाहन्छौ। पूँजी बजारको डाटा सेन्टरमा साइबर आक्रमण भएको छ, निकै अप्ठ्यारो परिस्थिति सिर्जना भएको छ। नेपालको शेयर बजारलाई फेरि एकपटक आक्रमण भएको छ, यसले कस्तो खालको समस्या सिर्जना गर्दछ त? आदरणीय श्रोता, आजको नेपाली बहसमा यस विषयमा पनि चर्चा गर्दैछौं। सामान्य विवादले उग्र रूप लिँदा बसभित्र आत्मदाहको प्रयास गरिएको छ। सोमबार बिहान 10 बजेतिर 25 ख 42 74 नम्बरको रीति सिद्धि यातायातको बस त्रिपुरेश्वर स्थित बिसौनीमा आइपुगेर रोकियो। 23 वर्षीय चालक दावा लामा बस अगाडि बढ़ाउने तयारीमा थिए। गाड़ी अगाडि एउटा मोटरसाइकल उभिएपछि लामाले हर्न बजाए। पछाडिबाट निरन्तर आउने अन्य सवारी साधनका कारण त्रिपुरेश्वर चोकमा सवारीको चाप र ट्राफिक जाम बढ़िसकेकाले गर्दाखेरि त्यहाँ चाहिँ निकै समस्या सिर्जना भयो र पछि दावा लामाले आफूलाई कन्ट्रोल गर्न सकेनन्। ट्राफिकसँगको भनाभन, प्रहरीसँगको भनाभन पनि त्यहाँ सुनिन्छ र उनले बसभित्रै आफूले आगो लगाएको विषय पनि आएको छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी यस विषयमा चर्चा गर्दैछौ। त्रिपुरेश्वरमा 2.5 महिनामै ट्राफिक प्रहरी र नगर प्रहरीसँग विवादपछि दुई युवाले आवेगमा आगो रोजेका छन्। दुवै घटनाका कारण एउटै हो भन्ने निष्कर्षमा पुग्न नमिले पनि घटनाले जरिवाना असुलीको शैली, प्रहरीको व्यवहार र नागरिक राज्य सम्बन्धबारे गम्भीर प्रश्न उठाएको छ। प्रहरीको व्यवहार अझै पनि सुध्रिने स्थिति छैन, किनभने एउटा नागरिक मैत्री भएर प्रहरी किन बस्न सकिरहेको छैन? प्रहरीलाई चिठै मात्र काट्नुपर्ने स्थितिको सिर्जना किन भइरहेको छ? समय र सिचुएसन हेरेर चाहिँ उसले किन निर्णय लिन सक्दैन भन्ने खालका विषयहरू आज जोड़िएका छन्। आजको नेपाली बसमा यिनै विषयमा चर्चा गर्नेछौ। छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौं।

0: ਸਮਾਂ ਤੂੰ ਅਕਾਊਂਟ ਓਪਨ ਐਕਟੀਵੇਟ ਅਰਨੀ ਕਾਰੋਬਾਰ ਸੱਚੀ ਲਈ ਸੰਗ ਬਿਜ਼ੀ ਲਾਈਫ ਈਜ਼ੀ ਬਣਾਉਂਦੇ ਹਰੇਕ ਦਿਨ ਗਲੋਬਲ ਸਮਾਰਟ ਪਲੱਸ ਲਾਈਫ ਕੋ ਪੇਸਮਾ ਬੈਂਕਿੰਗ
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभल अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
3: भोटेकोशी बाढ़ी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरूरी सूचना प्रिय ग्राहक वर्ग प्राकृतिक विपत्तिले निम्ति आएको यस दुखद घड़ीमा तपाईले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ तपाई कहाँ हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ कस्तो क्षति भएको छ कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस् तपाईको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस् हामी तपाईको कुरा सुन्न र सहयोगका लागि सधैं तयार छौं त्रिशुली शाखा सम्पर्क 98-513-17-966 गजुरी शाखा सम्पर्क 98-513-18-367 धुन्चे शाखा सम्पर्क 98-513-17-866 कल सेन्टर 015-721-165 टोल फ्री नम्बर 16-60-01-11-11-0 इमेल kathmandu.ro@advl.gov.np तपाईको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो यो कठिन समयमा हामी तपाईको साथमा छौं कृषि विकास बैंक लिमिटेड
4: हरो विषयमा सरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा कृति तयारी चौचौ ग्लोबल आईडी बैंक सबैका लागि बैंक
5: दिस होम इन्टरनेट यतिखेर हाम्रो बेसमा नेपाली कंग्रेसका युवा नेता लेखनाथ पोखरेल हुनुहुन्छ पोखरेलजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
6: धन्यवाद नमस्कार
5: अब तपाईँ यतिखेर अर्घखाँचीमै हुनुहुन्छ होइन आफ्नो जिल्लामा त्यहाँको चलफल के छ वडा अधिवेशन कसरी सम्पन्न भयो नेपाली कंग्रेसको केन्द्रको विवादले चाहिँ तल्लो तहसम्म छोएको छ कि छैन
6: क्षमजी असाध्यै यो शुभप्रभात बिहानको समयमा तपाईँले मलाई यो नेपाली कंग्रेसको 15 महाधिवेशनका सन्दर्भमा 77 जिल्लाको सन्दर्भ कस्तो छ र अर्घाखाँचीमा के छ भनेर प्रश्न गर्दै गर्दा अर्घाखाँचीमा रहेका 61 वडामै निर्विरोध रूपमा अधिवेशन सम्पन्न भएको छ र हामी देशभरि नै यो ढंगबाट हाम्रा परिणामहरू देशभरिकै 6743 वडा मध्ये करिब करिब 99% वडाहरूमा अधिवेशन सम्पन्न भएको छ भोलि मात्रै हामी देशभरिका 753 वटा स्थानीय तहमा पार्टीको अधिवेशन सम्पन्न गर्ने र 10 गते देशभरिबाट महाधिवेशन प्रतिनिधिहरू छनौट भइसकेपछि 15 महाधिवेशनका लागि काठमाडौँ प्रस्थान गर्ने गरी तयारी भएको कुरा म यहाँलाई जानकारी गराउन चाहन्छु
5: गाउँमा के छ केन्द्रको विवादले कतिको छोया छ नेता कार्यकर्ताहरू बीच रस्साकसी कस्तो छ स्थिति
6: कांग्रेस र कांग्रेस भन्दा बित्तिकै कांग्रेसको प्रायवाची गगन थापा भइसक्नु भएको छ त्यसै कारणले गर्दा गगन थापाको नेतृत्वमा अगाडि बढेको कांग्रेसमा कतिपय कुराहरू साउँठाउँमा नेपथ्यबाट सानातिर आवाज सुनिए तापनि मूर्त रूपमा त्यस्तो खालको अवस्था देखिएको छैन समग्रमा गगन थापाको नेतृत्वमा 15 महाधिवेशन सम्पन्न गर्नुपर्छ र 15 महाधिवेशनबाट गगन थापालाई सभापति बनाएर यो मुलुकको अभिभारा कांग्रेसको काँधमा आउनुपर्छ त्यसको नेतृत्व गगन थापाले गर्नुपर्छ भन्ने एउटा अभियान देशभरि नै उभार आएको छ साँच्चै कांग्रेस जन विकल्पमा जन्मिएका पार्टीहरूको गतिलाई हेर्दा पनि अब नेतृत्व गगन थापाको काँधमा जानुपर्छ भन्ने परिवेश सिर्जना भएको परिस्थितिमा कंग्रेस 15 महाधिवेशनलाई सशक्त ढंगबाट अगाडि बढ़ाउने गरी अर्घाखाँची जिल्लाका हामी 61 वटै वडाकाबाट निर्वाचित क्षेत्रीय प्रतिनिधिहरू पार्टी सभापतिहरूसँग सम्वाद गर्दै गर्दा असाध्यै राम्रो उत्साह देखिएको छ अर्घाँचीको सन्दर्भमा कांग्रेस एकाकार छ कहीँ कतै चैतिएको फुटेको अथवा अर्को इतर पक्ष कहीँ भएको अवस्था छैन हामी एकाकार भएर गोलबन्द भएर एकमाना एकताका साथ कांग्रेस अगाडि बढेको छ समग्र कांग्रेसको अर्घाँचीको राजनीतिलाई हेर्ने हो भने गगन थापामय भएको छ र हामी प्रतिस्पर्धाको मैदानमा मित्रवत प्रतिस्पर्धा गर्ने त्यसमा पनि आत्मीयताका साथ प्रतिस्पर्धा गर्ने र हार र जितलाई सहज रूपमा लिने गरी अगाडि बढेको छ र यो अधिवेशन साँच्चीकै कांग्रेसका लागि ऐतिहासिक मात्र होइन कोसे ढुङ्गा साबित हुने गरी अर्घाँचीको अधिवेशनलाई हामी अगाडि बढाएका छौं भव्य र सभ्य रूपमा 61 वडाबाटै प्रतिनिधित्व गर्नुहुने यो जिल्लामा रहेका 6 वटा स्थानीय तह 61 वडामा हामी समग्रतामा हेर्दै गर्दा कांग्रेस एकाकार भएर अगाडि बढेको देख्न सकिन्छ खेमजी।
5: होइन, अब एउटा समूह त छुट्यो नि त, फेरि नेपाली कंग्रेसलाई एक दिक्क बनाउन त सकिन नि त, सम्भवका प्रयासहरू होइन व्यर्थै रहे नि त, होइन यसमा तपाईँलाई अलिकति दुःख छैन लेखनाथजी?
6: खेमजी, तपाईँलाई सूचनाका लागि यो सबै देशभरि जानकारीका लागि पनि समाचार बन्ने सजिलो हुन्छ। अर्घाखाँची जिल्लाको हकमा यहाँ त्यसरी कुनै टीम इतर पक्ष छुटेको अवस्था छैन, एकाकार भएर हामी अगाडि बढेका छौं। सबै गगन थापाको नेतृत्वमा कंग्रेस अगाडि बढ्नुपर्छ भनेर हिजका दिनमा विशेष महाधिवेशनमा 99% हस्ताक्षर गरेर अगाडि बढेको र अध्यावधिमा 100% अध्यावधि गर्ने जिल्ला मध्ये 77 जिल्ला मध्ये नमूना जिल्लाको रूपमा अर्घाखाँची पर्छ। त्यस कारणले अर्घाखाँची गगनमय छ, यहाँबाट कतै चोइटिने चुट्ने अथवा कतै अरू इतर पक्षमा कुरा गर्ने परिस्थिति नबनेको कुरा मैले यहाँलाई मात्र होइन देशभरिका सबै कंग्रेस जनहरूमा उत्साहका साथ अगाडि बढ्ने र अर्घाखाँची नमूनाको रूपमा अगाडि बढेको कुरा यहाँलाई जानकारी गराउन चाहन्छु। समग्रमा कांग्रेस एकाकार भएर आफ्नो 15 महाधिवेशन अगाडि बढाउने र विगतका त्रुटिहरू, विगतका समस्याहरू, विगतमा भएको पुस्तान्तरण र युवा नेतृत्वको सम्भावनालाई खोज्ने प्रयास कंग्रेसमा साँच्चीकै सफलीभूत भएको छ। यसलाई हामीले व्यवस्थित ढंगबाट उन्मादमा नआइकन, नअत्तालिकन, जिम्मेवारीका साथ, जिम्मेवारी बोध गरेर अगाडि जाने गरी कंग्रेस अगाडि बढेको छ। अर्घाखाँची त्यो ढंगबाट अगाडि बढेको छ। हाम्रा 61 निर्वाचित सबै पार्टी सभापति र क्षेत्रीय प्रतिनिधिहरू असाध्यै उत्साहित हुनुहुन्छ र यहाँ कतै इतर पक्षमा मतदान गर्ने अथवा गगन पक्षभन्दा अर्को भन्ने प्रश्न नजन्मिएको अवस्थाले सबै एकाकार भएर हामी अगाडि बढ्ने अभियानमा अगाडि बढेको छौं। साँच्चीकै तपाईँले देशभरि बताउन सकिने गरी यो जिल्ला अगाडि बढेको छ। ऐतिहासिक रूपमा यो 15 महाधिवेशन सफल पार्नुपर्छ। बीचमा आएका धेरै खरे खोलाहरू र बीचमा जन्मिएका कतिपय कथित नयाँ भन्ने दलहरूका अभियानहरूका कारणले गर्दा पनि अब हामी जिम्मेवारी बोधका साथ यो मुलुकको अभिभावक कंग्रेसले लिनुपर्छ र त्यसको नेतृत्व गगन थापाले गर्नुपर्छ भन्ने भावनाका साथ एक खालको उभार आएको छ र 61 देखिएको उत्साह, उमङ्ग, कंग्रेस दलहरूमा देखिएको जुन निर्विरोध रूपमा 61 उत्साहजनक ढंगबाट नेतृत्व चयन भएको छ, यसले हामीलाई साँच्चीकै अगाडि बढ्नका लागि, बढी जिम्मेवार बन्नका लागि अझ हामीलाई प्रेरित गरेको छ। त्यो आधारमा अगाडि बढ्ने गरी हामी अगाडि बढेको कुरा म यहाँलाई मात्र होइन समग्र देशभरि रहनुभएका कांग्रेस जनहरूलाई जानकारी गराउन चाहन्छु।
5: अब एउटा कुरा नि, जस्तो केन्द्रीय नेताहरू पनि ओडैबाट निर्वाचित हुनुपर्ने हुन्छ होइन, त्यसको प्रभाव चाहिँ कस्तो छ नेताहरूमा, कतिको चाहिँ म्याचुरिटी यसले पैदा गेन गरेको छ? तपाईँले भनिसक्नुभयो अर्घाखाँचीमा राम्रै भयो, पुष्पा भुषालजीको पनि जिल्लाको हो के अरे होइन, नेपाली कंग्रेसका उपसभापति, उहाँले मिलाएर ल्याउन सक्नुभयो होइन अहिले अर्घाखाँचीलाई? त्यसो भए
6: नेपाली कंग्रेसको दोस्रो विशेष महाधिवेशन जुन भिरकोटी मण्डपमा सम्पन्न भयो त्यहाँबाट निर्वाचित आदरणीय नेपाली कंग्रेसको सरदेह उपसभापति पुष्पा भुषालको जिल्ला र समग्रतामा हेर्दै गर्दा हिज सुवर्ण शमशेरले आफू नआइकन निर्वाचन जितेको निर्वाचन क्षेत्र रहेको जिल्ला अर्घाखाँची हो र यो जिल्लाको ऐतिहासिक पृष्ठभूमि, असाध्यै गर्विलो इतिहास रहेको छ। यसको विरासतलाई हामीले थाम्ने गरी हाम्रा गतिविधिहरू अगाडि बढाएका छौं र अहिले समग्रमा असाध्यै व्यवस्थित ढंगबाट हामी अगाडि बढेको अवस्था देखिन्छ र नेतृत्वमा कतै पनि विचलन नआउने गरी अगाडि बढेको छ र यो नेतृत्वले 15 महाधिवेशनलाई अझ व्यवस्थित गर्नका लागि, अझ परिष्कृत गर्नका लागि, अझ संगठित रूपमा अगाडि बढ्ने र एकाकार भएर अगाडि बढ्ने गरी हाम्रा अभियानहरू चलेका छन्। अहिले पनि 61 सबै ठाउँमा मिटिङहरू भइरहेका छन्। आज धेरै ठाउँहरूमा 6 स्थानीय तह, 6 3 गाउँपालिका, 3 नगरपालिकाहरूमा भेला मिटिङहरू भइरहेका छन् र भोलि हुने पालिकाको अधिवेशन, स्थानीय तहको अधिवेशनलाई पनि सर्वसहमति गराउने गरी हाम्रा अभियानहरू, प्रयत्नहरू जारी छन्। त्यो आधारमा अगाडि बढेका छौं र अब हुने कंग्रेसको 15 महाधिवेशनलाई साँच्चीकै ऐतिहासिक मात्र बनाउने होइन, अब कंग्रेस मुलुकको नेतृत्व गर्ने गरी नयाँ ढंगबाट नेतृत्व आयो। हिजको जस्तो थलिएको, थाङ्गिएको र जाँगर मरेको नेतृत्व होइन, उत्साहका साथ अगाडि बढ्ने गरी यो नेतृत्वले आफूलाई साँच्चीकै जिम्मेवार बनाएर काँधमा जिम्मेवारी, हृदयमा इमान्दारी र मस्तिष्कमा समझदारीका साथ नेतृत्व वहन गर्नुपर्छ भन्ने ध्येयका साथ गगन थापाको नेतृत्वलाई अगाडि बढाउने गरी उत्साहका साथ आएका छौं। तपाईँलाई जानकारी गराउँ, यहाँबाट आउने चयन हुने नेतृत्वहरू एकाकार भएर आउने र गगनलाई नेतृत्वमा सुम्पिन्नुपर्छ, यो अभिभावक सुम्पनुपर्छ भन्ने ध्येयका साथ एउटा खालको एकता भएका कारणले गर्दा पनि यहाँ गुट उपगुटको अन्त्य हुने अधिवेशनको रूपमा यो अधिवेशनलाई लिन सकिन्छ। पन्ध्रौं महाधिवेशन गुट रहित महाधिवेशन बन्छ, त्यसै गरी अर्घाखाँची जिल्ला त गुट नभएको जिल्ला भनेर नामाङ्करण गर्न सकिने गरी हामी अगाडि बढेका छौं। आत्मीयताका साथ मित्रवत प्रतिस्पर्धा गर्छौं। कतिपय साथीहरू जितको प्रयत्नमा अगाडि बढ्नुहुन्छ, कतिपय साथीहरूले जित्दै गर्दा हार पनि स्वीकार्न सक्ने गरी हामी अगाडि बढेका छौं। हामी बीचमा एकाकार भएर एक आत्मा भएर अगाडि बढेको अवस्थामा साँच्चै देशभरि सन्देश दिन सक्ने गरी कंग्रेस अगाडि बढ्ने गरी अर्घाखाँचीको अधिवेशनलाई सम्पन्न गर्ने तयारीमा हामी जुटेको कुरा म देशभरिका कांग्रेस मात्र होइन समग्र अर्घाँचीवासी सबै कंग्रेसजनहरू आजको यो शुभ विवाहनीमा म 61 वटामा रहनुभएका अर्घाँचीका सबै क्षेत्रीय प्रतिनिधिहरू सर्दै 61 वटै पार्टी सभापतिहरू भोलि चयन हुनुहुने पालिका सभापतिहरू सबैलाई हार्दिक अनुरोध गर्न चाहन्छु हामी आत्मीयताका साथ एकमा एकताका साथ अगाडि बढ्ने गरी यो अधिवेशनलाई साँच्चै ऐतिहासिक बनाउने गरी अर्घाँचीमा अगाडि बढेका छौं। सर्दे सबै क्षेत्रीय प्रतिनिधिहरू पार्टी सभापतिहरू त्यो ढंगबाट अगाडि बढ्ने गरी मनस्थिति बनाएर अर्घाँचीको सदरमुकाम सन्धि खर्कमा 10 गते बिहान उहाँहरूको उपस्थित रहन्छ। हामीले व्यवस्थित ढंगबाट मतदान प्रक्रियाबाट सर्वसहमतिको प्रयत्न गर्छौं। जुन जुन तहसम्म सर्वसहमति गर्न सक्छौं त्यहाँ सर्वसहमति हुन्छ। जहाँ हाम्रो इच्छाका साथीहरू हामीले तोकिएको विधानले तय गरेको पदभन्दा बढ़ी पर्छ त्यहाँ हामी आत्मीयताका साथ मित्रवत प्रतिस्पर्धा गर्ने गरी मनमुटाव नगरिकन अगाडि बढ्ने गरी हारलाई पनि स्वीकार्न सक्ने हार पचाउन सक्ने गरी हामीले मनस्थिति बनाएर अगाडि बढ्ने गरी हाम्रो अर्घाँचीको अधिवेशन तयारीमा जुटेको कुरा म जानकारी गराउन चाहन्छु।
5: समग्र देशको कुरा गरौं होइन, नेपाली कंग्रेसको अहिलेको अवस्थाको कुरा गरौं, किनभने देउबा पक्ष चाहिँ अब बाहिर उहाँ छुटिसक्नु भएको स्थिति छ। अधिवेशनको प्रक्रिया अगाडि बढ़िसक्यो, एउटा अधिवेशन सम्पन्न भइसक्यो, छिटफुट मात्रामा केही भए पनि नत्र सौहार्दैपूर्ण ढंगले चाहिँ एउटा अधिवेशन भइरहेका खबरहरू पनि आएका छन्। कंग्रेसलाई कमजोर बनाउने लाइनतर्फ अब यसलाई कसरी बलियो बनाउन सकिन्छ? त्यत्रो लामो समय चाहिँ निकै एक्सर्साइजहरू भयो, कसरतहरू भयो, मिलाउन नसकिने स्थिति आयो, के देखिएका अनुहारहरू, फेसहरू, कोही चाहिँ नोट अफ डिसेन्ट लेखेर न्यूट्रलमा बसेका छन्, कोही चाहिँ एउटा कित्तामा उभिएका छन्। गगन थापा पछि संस्थापन पक्ष आफ्नै गतिमा चाहिँ अगाडि बढ़ेको छ, यसले कंग्रेसको भविष्य के हुन्छ?
6: निश्चित रूपमा कतिपय सर्दे नेताहरू हिजको उहाँहरूको पृष्ठभूमि हेर्दै गर्दा उहाँहरूले गरेको योगदानका लागि हामीले कदर गर्नुपर्छ। हाम्रा सर्दे नेताहरूले गरेको हिजका दिनको अभ्यास प्रयत्न र मिहिनेत र यो जुन खालको अभियान अगाडि बढ़ाउनु भयो त्यही विरासतमा टेकेर हामी अगाडि बढ़ेका छौं र उहाँहरूलाई हामी उच्च सम्मान गर्न चाहन्छौं। तर सधैँभरि मेरो कानमा अभिभावक रहनुपर्छ, यो मैले मात्रै भूमिका निर्वाह गर्नुपर्छ भनेर गति लिन नसक्दै गर्दा पनि पद ओगट्ने परम्परा तोड्ने गरी हामी अगाडि बढ़्यौं। त्यसैको प्रतिफल स्वरूप विशेष महाधिवेशन सम्पन्न भयो। केही नेताहरू किम कर्तव्य विमूढ भएर अहिले पनि न यताको न उताको भएर बस्नुभएको छ, न हामीले उहाँहरूलाई यसो हेर्दै गर्दा उहाँ कुनै ढंगबाट स्पष्ट धारणा राख्न सक्नुहुन्छ, न उहाँले यो विशेष महाधिवेशनलाई स्वीकार्न सक्नुभयो, सदस्यता अध्यावधि गर्न जाँगर गर्नु भएन, पार्टीको सदस्यता पनि नरहने र म मिलाउँछु भनेर मध्यमार्गीको नाममा बाटो अवरोध गर्ने खालको काम भएको छ। कतिपय नेतृत्वहरू अबलाई हामीले प्रश्न गरेको होइन, सर्दै नेताहरूप्रति सम्मान छ, तर उहाँहरूले गरेको यो बीचको व्यवहारले कंग्रेसलाई बन्दी बनाएर राख्ने उहाँहरूलाई छुट छैन। कंग्रेसको 15 महाधिवेशन हामीले 14 महाधिवेशनको 5 वर्ष अवधि पूरा भइसकेपछि समयमै हामीले आवधिक रूपमा अधिवेशन गर्ने कुरामा अगाडि बढ्दै गर्दा नेताहरू बीचमा बस्ने कतिपय नेतृत्वहरू आफूलाई राज्यबाट मैले अब विश्राम लिन्छु भनेर कार्यभार दिएर गइसकेको सर्दे पूर्व पार्टी सभापति फेरि आएर सक्रियता जनाउने र अरूको बलमा राजनीति गर्न खोज्ने जुन परिस्थिति भएको छ यसले कुनै पनि गुट र नेताहरूलाई राम्रो गर्दैन। हामीले सर्दे त्यहाँभित्र रहेका नेताहरूसँग संवाद गर्यौं, छलफल गर्यौं र हाम्रा कुराहरू बतायौं र धेरै नेतृत्वहरू 15 महाधिवेशनको वडा अधिवेशनमा सरिक हुनुभयो। हिजका दिनमा के थियो भने केन्द्रीय सदस्य भइसकेपछि वडापट्टि जवाबदेही हुनु नपर्ने, जनतापट्टि नजाने, सधैँ पदेन महाधिवेशन प्रतिनिधि हुने र सिधै केन्द्रमा आउनु पाउने जुन परम्परा थियो त्यसलाई तोड्यौं। विधानमा अहिले हामीले 35 वर्ष मुनिका युवाहरूलाई महाधिवेशनमा प्रत्यक्ष रूपमा उहाँहरूलाई भाग लिने अवस्था सिर्जना गर्यौं। सँगसँगै समानुपातिक समावेशिता र पेशागत र हामीले विभिन्न क्लस्टरबाट पनि प्रतित्व गराउने गरी यो साँच्चै वैज्ञानिक ढंगबाट कंग्रेस अगाडि बढ्ने गरी हाम्रो तयारी भएको छ। यो अधिवेशन कांग्रेसका लागि मात्र होइन देशकै राजनीतिक दलहरूमा एउटा सबल सक्षम र सबैका लागि उदाहरणीय हुने खालको हाम्रो विधानले पनि त्यो व्यवस्था गर्ने गरी हामी अगाडि बढेका छौं। त्यसैले खेमजी यो पटकको अधिवेशन साँच्चै सबै राजनीतिक दलहरूलाई यो आफ्ना नयनहरू कंग्रेसको अधिवेशनतिर लग्दै गर्दा धेरै सिक्न मिल्ने खालका वातावरण बनाउने गरी हाम्रो अभियान अगाडि बढेको छ। यो महाधिवेशन साँच्चै वैज्ञानिक ढंगबाट अगाडि बढ्छ।
5: अब एउटा कुरा लेखनाथजी, अब नेपाली कंग्रेसको अहिलेको अवस्था निकै लोकतान्त्रिक पार्टी, ठूलो पार्टी, पुरानो विरासत बोकेको पार्टी, बीपीको सिद्धान्तलाई अंगीकार गरेर अगाडि बढेको पार्टी, तर यो कंग्रेसलाई चाहिँ गगन थापा नेतृत्वले चाहिँ सबैलाई एकीकृत गर्न कहाँनिर चाहिँ अलिकति केही कमजोरी भयो वा चाहिँ अझ केही छिटपुट भएका विषयहरूलाई चाहिँ अझ भनौँ न त्यहाँ सम्झिनुपर्ने, सर्वोच्च अदालतमा एउटा आधिकारिक मुद्दा अझै पनि विचाराधीन अवस्थामा छ, यसलाई चाँडो पेशी तोकियोस् भनेर चाहिँ फेरि निवेदन दिएका भन्ने खबरहरू आएका छन्। यसले के प्रभाव पार्न सक्छ?
6: अन्तिमसम्म पनि अपेक्षा गर्ने कुरा सर्दै नेताहरूले बुझ्नुपर्छ। निर्वाचन आयोगले आधिकारिकता दिइसक्यो, सम्मानित सर्वोच्च अदालतले दुई दुईवटा फैसला गरिसक्यो, त्यसपछि पनि उहाँहरूले फेरि हलो अड्काउने काम जुन खालले गर्ने प्रयत्न गर्नुभयो, यसले हाम्रा सर्दे नेताहरूको हिजका दिनहरूमा गरेका कर्महरूलाई पनि पश्चाताप पनि गराएको छ। आज तपाईँलाई म स्मरण गराउन चाहन्छु, हाम्रो नेताहरूको तस्विरमा हेर्नुभयो भने मातृका प्रसाद कोइरालाको तस्विर राखिँदैन। अहिले नेताहरूले गरेको जुन कर्म छ उहाँहरूका कारणले गर्दा भोलि हामीले उहाँहरूलाई कम्तीमा पनि हाम्रा पुस्ताहरूले भोलिका दिनमा सम्मान गर्ने ठाउँ राखिदिनुहोस्। तपाईँहरू अब नयाँ पुस्ता आइसकेपछि किचलो गरेर कंग्रेस अदालतले मिलाइदिने होइन, सर्वोच्च अदालतले कांग्रेसको संगठन गरिदिने पनि होइन, संगठन गर्नका लागि ओडामा जानुपर्छ। आज म भन्न चाहन्छु, पूर्व पार्टी सभापति शेरबहादुर देउबाको ओडा गन्यापधुराको एक नम्बर ओडामा कंग्रेसको अधिवेशन सम्पन्न भयो, तर उहाँ अध्यावधि नगरेर बसिसकेपछि हामीले पूर्व नेता मात्रै भन्न सकिने अवस्था रहन्छ। अब यही ढंगबाट अरू नेताहरूलाई पनि एउटै प्रकारको परिभाषाभित्र ल्याउन सकिन्छ, त्यस कारणले गर्दा अब रोकिने अवस्था छैन। हामीले सबै ठाउँहरू 70 जिल्लामा एउटा खालको उभार आएको कुरालाई स्वीकारेर नेतृत्व अगाडि बढ्नुपर्छ। बाँधे बाँधे जाए त्यो तत्त्वबोध गगन थापाले टुरीखेल जत्रो छाती बनाएर सबैलाई मिलाउने गरी प्रयत्न गर्नुभयो। सबै चरणका कुराहरू भए संवाद गर्यौं, हामीले चरणबद्ध छलफल गर्यौं, उहाँहरूका धेरै कुराहरू हामीले सुन्यौं, छलफल गरेर अगाडि बढ्यौं, हामीले उहाँहरूका मागहरू पनि पूरा गर्यौं। कतिपय कुराहरू उहाँहरूले कलेक्टिभली डिमान्ड गर्नुभएको थियो, त्यो मागलाई पनि पूरा गर्ने गरी गगन थापाले अगाडि सिलसिलावार ढंगबाट श्रृंखलाबद्ध ढंगबाट धेरै छलफल भयो। धेरै छलफल हुँदै गर्दा पनि उहाँहरूले मेरो गोरुको बाह्रै टक्का भन्ने खालको जुन प्रयत्न गर्नुभयो, झिको पनि फोर्दिन अलिलो पनि खाँदिन जस्तो गरेर उहाँहरू जुन खालले लाग्नुभयो, त्यो कारणले गर्दाखेरि केही समस्याहरू उहाँका बीचमा छन्। अब कंग्रेस त्यो बाटोबाट जान सक्दैन, अदालतको कुरा देखाएर अथवा पुरानो कुरा हाम्रो हजुरबाले घिउ खानुभएको थियो आज हाँसुङ भनेर कसैले अहिले मान्ने पक्षमा छैन, त्यो आधारमा अब कंग्रेस एकाकार भएर जाने गरी गगन थापाको नेतृत्वमा हामी प्रखर ढंगबाट अगाडि जान्छौं। हामी मुलुकका चुनौतीहरू सामना गर्ने, मुलुकलाई एउटा दिशाबोध गराउने गरी अगाडि जानुपर्छ। कंग्रेसको महाधिवेशन मात्र होइन, यो मुलुकको अभिभारा नै कंग्रेसले लिने गरी हाम्रा दिशा हाम्रा उद्देश्यहरू त्यतापट्टि केन्द्रित हुनुपर्छ, हाम्रो घोषणापत्र त्यतापट्टि केन्द्रित हुनुपर्छ, हाम्रो विधानले त्यो बाटोमा जाने गरी नेतृत्व चयन गर्नुपर्छ भन्ने ध्येयका साथ हामी देशैभरि लागेका छौं। अझ अर्घाखाँची जिल्लाको हकमा भन्ने हो भने ठूलो भूगोल रहँदै गर्दा यहाँका मान्छेहरू सबैको भावना एकपटक गगन थापा प्रधानमन्त्री बनाउनुपर्छ, पार्टी सभापति बनाउने हाम्रो मात्रै अभ्यास होइन, यो प्रधानमन्त्री बनाएर देशको अभिभारा गगन थापाको काजमा लानुपर्छ भन्ने ध्येयका साथ यो अधिवेशनलाई हामी मुलुकको अभिभारा गगन थापाको काजमा ल्याउने गरी अगाडि बढ्नुपर्छ भन्ने अधिवेशनको रूपमा अगाडि बढाउने गरी हाम्रा प्रयत्नहरू हाम्रा मुद्दाहरू हाम्रा यी काल अहिलेका नाराहरू त्यता केन्द्रित रहेको कुरा म जानकारी गराउन चाहन्छु। खेमजी
5: हस् लेखनाथ पोखरेलजी, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
6: यो अवसरका लागि तपाईँ र तपाईँको संचार माध्यमलाई म हार्दिक आभार प्रकट गर्न चाहन्छु। धन्यवाद।
5: कंग्रेसका युवा नेता लेखनाथ पोखरेल आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
7: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
8: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: गरौं।
1: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
2: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
2: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
1: आईएमई गरौं।
3: ए भतिस, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
4: त्यसैले त राजा च्याउने खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्त्व पनि पाइने
5: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
4: हामीले राजा च्याउ त्यसै भनेको हो र।
6: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन।

0: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
1: यो नेपाली रेडियो नेटवर्क
2: हर विषयमा सरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ ग्लोबल आईडी बैंक सबैका लागि बैंक This home internet.
3: अगले श्रोता हामी नेपाली बसमा चर्चा परिचर्चा गरिरहेका छौं र नेपाली कंग्रेसको आसन्न आउँदै गरेको बीच महाधिवेशनका विषयमा पनि हामी चर्चा परिचर्चा गरिरहेका छौं र नेपाली नेकपा एमालेमा पनि त्यस्तै खालको अवस्था छ. नेकपा एमाले चाहिँ अहिलेको अवस्थामा कुन स्थितिमा गुज्रिरहेको छ, केपी शर्मा ओलीको नेतृत्वका विषयमा पनि धेरै प्रश्नहरू यतिखेर उठेका छन्. यस विषयमा पनि हामी बहस गर्दैछौ र तपाईँलाई थाहा छ त्रिपुरेश्वरमा जुन किसिमको घटना घटेको छ, आत्मदाहको प्रयास गर्दै गर्दाखेरि आज धेरै शरीरको भाग धेरै चलेको छ. आदरणीय त्रिपुरेश्वरमा 2.5 महिनाको अन्तरमा राज्यको नियमनकारी संयन्त्र विवादमा परेका दुई युवाले आगो रोजेको एउटा अवस्था छ. आज यसै विषयमा कुराकानी गर्दैछौ. कुराकानीका निम्ति हामीसँग यतिखेर प्रत्यक्ष रूपमा जोडिनु भएको छ नेपाल यातायात व्यवसायी संघका अध्यक्ष महासंघका अध्यक्ष सरोज सिटौला यतिखेर हामीसँग प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ. सिटौलाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु. नमस्कार, गुड मर्निङ.
4: धन्यवाद, नमस्कार.
3: अब सरोज सर, यो 2 महिनाको अन्तरमा त्रिपुरेश्वरमा होइन जुन किसिमको राज्यको नियमनकारी संयन्त्रसँग विवाद परिसके पछाडि दुई युवाले आगो झोसे, हिजो मात्रै यहाँलाई थाहा छ त्यहाँ पनि आत्मदाहकै प्रयास गरेको दावा लामाले भन्ने खालको विषय पनि आएको छ. ट्राफिक प्रहरीसँग र अन्य त्यहाँ सशस्त्र प्रहरी पनि देखिन्छन्, नेपाल प्रहरीका जवान पनि देखिन्छन्, त्यहाँ विवाद परेको दृश्य पनि देखिन्छ. तपाईँ अब यातायात व्यवसाय संघको एउटा संस्था महासंघको अध्यक्षका हैसियतले चाहिँ यो विषयलाई तपाईँले कसरी लिनुभएको छ, कसरी हेर्नु भएको छ?
4: पहिला त नेपाल यातायात व्यवसाय संघ होइन, नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघ हो. सच्याउन पनि अनुरोध गर्न चाहन्छु बम्बीलाई. त हिजोको जो घटना होस्, पहिला अस्तिको घटना होस्, यी असाध्य दुःखदायी घटनाहरू भएका छन्। म यो दुखित घटनाप्रति असाध्य नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघ अत्यन्त धेरै किन यो दुःख व्यक्त गर्दछ, दुःख प्रकट गर्दछु सर्वप्रथम त. र हिजो जुन किसिमको एउटा कागजाग्दो घटना हिजो पनि भएको छ, जोसुकै जेसुकै मानिस मृत्यु भए पनि मानिस त्यसरी किन दिनधारी एउटा किन अत्यन्त के भन्छ काठमाडौँको एउटा मुटुमा रहेको त्यसको स्वर स्थानमा त्यो घटना हुनु त्यसमा पनि अझ बेसी किनै के भन्छ दुःखदायी भएको छ. त्यसकारण हिजो मात्रै नेपाली त्रिपुरेश्वर राष्ट्रिय महासंघ यातायात व्यवस्था विभागले राष्ट्रिय चाडपर्व विजय दशमी दीपावली छठ लगायत लक्षित गरेर अस्ति नै यो घोषित कार्यक्रम हाम्रो चाहिँ पत्र पठाएको छ. र हिजो म विभाग जाने क्रममा 1 बजेको यातायात व्यवस्था विभागले बैठक 2 बजेको बैठक बोलाएको छु. त्यो बैठकमा जाने क्रममा मलाई विभिन्न ठाउँबाट फोन आएको थियो, पहिला ट्राफिक प्रहरीबाट पनि फोन आएको थियो र यस्तो किसिमको एउटा घटना भएको छ, घटना भयो भन्ने कुराको जानकारी थोरै आइसकेपछि हामी पनि मैले पनि विभिन्न निकायसँग तिनका चाहिँ व्यवसायीहरूसँग तिनका सम्बन्धित मान्छेहरूसँग म निरन्तर रूपमा मैले तत्काल सम्पर्क गरेँ. सम्पर्क गर्दा यसरी घटना भयो, भइरहेको छ, यो दुःखदायी घटना भएको छ भन्ने कुराको प्रतिक्रिया दिनुभयो. त्यसपछि चाहिँ हामी तत्काल विभागमा पुग्यौँ. विभागमा पुगिसकेपछि हामी यो चाडबाड लक्षित बैठकमा सबै स्टेक होल्डरहरूको अत्यन्त ठुलो सहभागितामा बैठक बसिरहेको थियो. यातायात व्यवस्था विभागका महानिर्देशकज्यू र नेपाल प्रहरी हेडक्वार्टरबाट र ट्राफिक प्रहरी सबै संयुक्त रूपमा बैठक भएको थियो. मजदुरका नेताहरू सबै बैठक भइरहेको बेलामा यो विषय अझ बेसी त्यति रङ्गबाट कुराकानी आइरहेको छ. मैले त्यतिखेरै कार्यक्रमको सुरुवातमै मैले आफ्नो बोल्ने क्रममा हिजो नै त्यो अत्यन्त दुःखदायी घटना भएको छ, यसलाई अत्यन्त अन्तर्राष्ट्रिय एउटा संयन्त्र बनाएर यसलाई निष्पक्ष ढङ्गबाट छानबिन गर्नुपर्छ र गरिनुपर्छ र यस्ता यो घटनाहरू किन भइरहेका छन्, यस्ता किसिमको घटना र के को लागि भइरहेका छन् भन्ने कुराको मैले हिजो नै तपाईँका सञ्चार माध्यम मार्फत जानकारी पनि गराएको छु. अब रह्यो के भन्छ भने घटना त्यस पश्चात पनि हामी निरन्तर रूपमा छलफलमा भयौँ, कुराकानी गर्यौं.
3: त्यसको वस्तुस्थिति बुझ्नुभयो के रहेछ, त्यहाँ बाहिर देखेको दृश्य र आन्तरिक विषय चाहिँ के रहेछ?
4: हो, अब यो अत्यन्त छानबिनकै विषय हो. अब छानबिन कमिटी सामान्य ढङ्गबाट प्रहरीमा एउटा छानबिन कमिटी चाहिँ हामीमा नेपाल त्रिपुरेश्वर राष्ट्रिय महासंघमा यो आबद्ध नभएको सत्ता भए तापनि भए पनि एउटा मानवीय ढङ्गबाट हामीले आफ्नो तहबाट गर्नुपर्ने सहयोग सबै खालको सहयोग र सरकारलाई पनि एउटा निष्पक्ष ढङ्गबाट यसलाई छानबिन गरेर यसको सत्य तथ्य उजागर गर्नको लागि बाहिर ल्याउनको लागि र यो भएको घटनाको चाहिँ छानबिन दोषीमाथि कारवाही गर्नुपर्ने र पीड़ितहरूको चाहिँ जो हिजो घटना भएको छ उहाँको चाहिँ उपचारको लागि सरकारले कुनै किसिमको कसर नलागि गराउनु पर्छ भन्ने कुरामा हामी गइरहेका थियौँ र छलफल जारी भएको छ र त्यहाँको प्रत्येक मैले त्यो चाहिँ जो घटनाको डिसिपी कम्पनीका चाहिँ के भन्छ अध्यक्ष लभ केसीसँग पनि मैले तुरुन्तै त्यतिखेरै मैले फोन गरेको थिएँ। फोन मार्फत के भएको घटना भन्ने कुरा मैले उहाँसँग जानकारी लिएको थिएँ प्रत्यक्ष रूपमा फोन मार्फत र उहाँले पनि यसो गरेर जो चालकले फोन गरेका छन् त्रिपुरेश्वरमा यसरी घटना भयो गाडीतिर आउँदा अलिकति मोटरसाइकलहरूको पनि अलिकति घेराइ भएर त्यहाँ चाहिँ ट्राफिक जाम अस्तव्यस्त भयो र गाडीलाई चाहिँ रङ साइडबाट मोटरसाइकल धेरै मोटरसाइकलले बाटो काट्ने क्रम भयो। जाम भएको कारणले हरन थोरै सानो खालको हरन बज्यो। बज्दाखेरि ट्राफिक प्रहरीहरूले चाहिँ चारपट्टिबाट कुराकानी भयो र यसरी चाहिँ हरन किन बनाइयो भन्ने खालको नि त्यही जे कुरा आएको छ त्यही अनुसारले मलाई त्यो चाहिँ लभजीले मलाई फोन गर्नुभएको थियो। त्यसपछि अन्य साथी त्यसका चाहिँ रीति सिद्धिका सञ्चालकहरू त्यो निर्काजी कार्की लगायतका साथी पत्नी साथीहरू मेरो कुरा भयो। उहाँले एक एक खालको कुरा ल्याउनु भएको थियो त्यसलाई हामीले आफ्नो छलफल भयो र ट्राफिक प्रहरीसँग पनि हाम्रो कुराकानी फोन मार्फत भएको थियो। यी सबै किसिमको घटना हुँदै गर्दा जुन किसिमको घटना अत्यन्त दुःखदायी घटना भएर तत्कालीन हस्पिटलमा पाटन हस्पिटलमा चाहिँ लगेको कुराहरू आएर तपाईँ सञ्चार माध्यम मात्र नि करिब करिब 90% चाहिँ जलेको कुरा र हामीले दिउँसो अब तस्विरमा देखिहाल्यौँ जो चालकहरू भित्रबाट र सवारी साधन पनि अत्यन्त दण्डनीय ढङ्गबाट एउटा चाहिँ त्रिपुरेश्वर जस्तो जक्सनमा जो गाडी जलेको हामीले देख्यौँ। हामी असाध्यै दुखी छौँ, मर्माहित छौँ। यो यस्तो किसिमको घटना विभिन्न ठाउँमा विभिन्न समयमा किन भएको छ भन्ने
3: कुरा
4: सबैजना यसमा त्रसित छन्, त्रसित भएका छौँ र यसको चाहिँ फेरि पनि हामी छलफल आन्तरिक छलफलमा छौँ र हिजो बेलुका पनि विभिन्न निकायसँग छलफल भएको थियो। ट्राफिक प्रहरीले पनि बेलुका फोन गरेको थियो, राति मात्रै 11 बजे पनि ट्राफिक प्रहरी महाशाखाका एसएस साहबले पनि फोन गर्नुभएको थियो। यो चाहिँ पछिल्लो अवस्थामा सञ्चार माध्यम मार्फतै तपाईँकै सञ्चार माध्यम मार्फत दावा लामा उहाँ होइन, दावा लामा चाहिँ को जो लाइसेन्स भएको मानिस अर्कै मानिस हो भनेर फेरि दावा लामाको अन्तर्वार्ताहरू विभिन्न तपाईँको सञ्चार माध्यममा आएको कुरा सुन्दा फेरि त्यसमा अझ बेसी गम्भीर ढङ्गबाट सोच्नुपर्ने बाध्यता परिस्थितिमा हामी पुगेका छौँ र गाडी कसरी त्यो चाहिँ अर्को मान्छेको नाम आयो के भरि आयो दिनभरि दावा लामा भनेर आएको थियो, बेलुका दावा लामा म हुँ मेरो लाइसेन्स हराएको भन्ने कुराको अन्यल व्यक्त छ र हिजो मात्रै एसएसएस साहले पनि राति कुरा गर्दा अब यो मानिस कोही आएका पनि छैनन्, सम्पर्कमा आएका छैनन् र यो चाहिँ मानिसको चाहिँ अब मृत्यु भएको हो कि भन्ने खालको अब आधिकारिक कुरा त अब अहिले आज आउला के भएको अब कस्तो छ अवस्था भन्ने कुरा अझ आउला नै बाँकी त्यसपछि अरू कुरा गरौँला तर यो जो भएको छ राम्रो भएको छैन।
3: एउटा कुरा के अध्यक्षज्यू जस्तो अब एउटै ठाउँ एउटै लोकेसन होइन अब यस्ता खालका घटनाहरू दोहोरिरहने कुरा जस्तो अब ट्राफिक प्रहरी जस्तो हामीले चाहिँ काठमाडौँको उपत्यकाको ट्राफिक जामलाई व्यवस्थापन गर्ने जिम्मेवारी दिएको निकाय उसले चाहिँ गर्नुपर्ने व्यवहारका कुराहरू होइन नागरिक मैत्री सेवा प्रवाह गर्ने विषयहरू राज्यको नियमनकारी निकायहरूका चाहिँ पछिल्ला समयका गतिविधिहरू अझ यातायात व्यवसायकै पनि स्वयं गतिविधिहरू यसमा त यो त दिन प्रतिदिन बढ्दै गयो भने त यसले त राम्रो सन्देश र संकेत गरेन नि त।
4: संकेत राम्रो भएन, यो अत्यन्त सुरक्षामा पनि ठुलो थ्रेड भएको छ। यो सबै निकाय संयमित भएर पनि हेर्नुपर्ने अवस्था छ र यसलाई सूक्ष्म ढङ्गबाट हेर्नुपर्ने छ। यो सामान्य छैन, तपाईँले भने जस्तै त्रिपुरेश्वरको त्यस्तो ठाउँमा जुन बेला चाहिँ शिव नेपालीको चाहिँ त्यसै गरी भएको छ, हिजो एउटै ढङ्गको भएको छ। मलाई लाग्छ यो कसरी भएको छ, यो कहाँबाट यसको अत्यन्त योभन्दा पनि हिजो छिटो गरेर चाहिँ हाम्रा केही साथीहरू पनि त्यहाँ पुगेर चाहिँ के भन्छ ट्राफिकमा कुरा गरेर अलिकति चाहिँ यसलाई अझ सूक्ष्म ढङ्गबाट म नेपाली चाहिँ राष्ट्रिय महासङ्घ के अनुरोध गर्न चाहन्छु भने अझ यसलाई सूक्ष्म ढङ्गबाट अझ उच्च स्तरीय ढङ्गको चाहिँ एउटा जाँचुट कमिटी एउटा सूक्ष्म ढङ्गबाट अध्ययन गर्ने जाँच कमिटीले यसको चाहिँ भएर यो अहिलेको लागि मात्र होइन भोलिको दिनमा पनि यो सम्भावित यो घटना कसरी भएर किन भएर यो भोलि हुन नदिनको लागि के कुराको कसले अवलम्बन गर्नुपर्छ भन्ने कुराहरू पनि सबैको ध्यान चाहिँ जानुपर्छ भन्ने कुरा पनि म यो तपाईँको बिहानको रेडियो मार्फत सबै निकायमा जानकारी गर्छु। यो यहाँ मात्रै भयो मेची महाकाली विभिन्न स्थानमा विभिन्न सवारीमा आगो लाग्ने भएको छ, विभिन्न ठाउँमा सवारीहरू तोडफोड भइरहेका छन्, दुर्घटनापछि तोडफोड हुने कुनै विद्युतीय सवारी साधनहरू माइक्रोहरू कारहरू दिने दन्दनी आगो बलिरहेका छन्। देशका विभिन्न स्थानमा हामीले पटक पटक बनाएको छौँ, यो प्राविधिक सरकारको प्राविधिक प्रतिनिधिले यो चाहिँ किन गाडी जलेका छन् भन्ने जस्ता कुरा चालकै भित्र भएर चाहिँ अस्ति भर्खरै चितवनमा एउटा कालीलाग्दो घटना भएको छ, एउटा कारभित्र चाहिँ चालक सहित आगो दन्दनी बलेको छ, किन त्यो ढोका खुलेन, प्राविधिक कुरो के हो, यही कुरा नेपाली तिब्बती राष्ट्रिय महासङ्घले म अध्यक्षहरू चितवला र सबै महासङ्घका प्रतिनिधिहरूले यो कुरा उठान बारम्बार गराएको छ, सरकारको ध्यान आकर्षण गराएको छ, विभिन्न फोरमहरूमा तपाईँहरूले देख्नुभएको छ। विद्युतीय सवारी साधनको यसको सुरक्षाको लागि राज्यले असाध्यै राम्रो संयन्त्र हुनुपर्छ र राज्यको निकायमै के भन्छ भने यसको प्राविधिक दक्ष प्राविधिक मान्छेहरू खोइ जो सवारी बेच्नेहरूको चाहिँ केही मात्रामा हुने, तर सरकारको निकायमा यसको अध्ययनै नपुगेको कारणले गर्दा पनि यस्ता किसिमका अप्रिय घटनाहरू, यो हिजो त्रिपुरेश्वरको एउटा आत्मदाहको घटना त एउटा दुःखदायी प्रकाशनी भएको छ, तर यी विद्युतीय सवारी साधनको विषयमा पनि चासो राख्नु पर्यो कि भने परेन भनेर हिजो पनि मैले क्वेसन गरेको छु, पटक पटक भनेको छु, आधिकारिक सरकारको आधिकारिक चाहिँ प्राविधिक विद्युतीय सवारी साधनको प्राविधिक मान्छेले बोलेपछि मात्रै यसको के हो भन्ने कुराको मानिसहरू होसियारी अप्नाउँथे, आज त यो विद्युतीय सवारी साधन चाहिँ किन्नै मानिसहरू डर मर्नु भइसक्यो कि के हो त यसको
3: कुरा आगो लागिरहेछ, हेर्नुहोस् आज इभीमा भोलि टिभीमा भन्न थालिसके नागरिकहरू आज
4: अनि अनि अनि भइसक्यो, त्यसकारण यो कुरा मिलेको छैन, यो सरकारले उच्च रूपमा लिनु छ, राज्यले चाहिँ कर आउँछ करको चाहिँ राजस्व आउँछ भन्ने नाममा जथाभावी ढङ्गबाट गाडीको चाहिँ इजाजत दिएको छ, जथाभावी पर्मिट बाँडेको छ, दिएको पाए दिएको अस्ति मैले तपाईँलाई भने अस्ति के भन्छ भने मकवानपुरबाट भर्खरै मात्र एउटा 10-11 सिटी सानो माइकोमा होइन वीरगन्जबाट काठमाडौँ आउने क्रममा हेटौँडामा जुन किसिमको दुर्घटना भयो, दुर्घटनाबाट चाहिँ चारजनाको मृत्यु भयो, अरू सबै ब्याल ढङ्गबाट घाइते भएका छन्, यो उदाहरण हो, यो त्यहाँ मृत्यु भयो, यसको चाहिँ ज वर्गको सवारी साधनलाई प्रमिट इजाजत दिने मैले हिजो पनि भनेको छु, कुन कार्यालयले दिएको छ, मैले सबै निकायमा त्यसको फोटो पठाएको छु, विभागका प्रतिनिधिहरूलाई, मन्त्रालयका सचिवालयहरूलाई, सबैलाई पठाएको छु, ट्राफिक प्रहरीलाई, सबैलाई पठाएको छु, यो कुरा कसैले नसुनिदिँदा पनि आज ठूलो समस्या परेको छ, यत्रो विपत्ति छ मुलुकमा, यत्रो प्राकृतिक प्रकोप छ मुलुकमा, यत्रो हाम्रो अगाडि सबै किसिमका राष्ट्रिय पर्व विजयदशमी दिपावली छठका पर्वहरू आएका छन्, मुलुक रोइरहेको छ, होइन प्राकृतिक भोटेपछि लगायतको चाहिँ प्राकृतिक प्रकोपको कारणले कसरी कहाँ के होला भन्ने कुरा आइरहेको छ, अहिले भर्खरै फेरि मौसमविदले ठूलो चेतावनी दिएको छ, यस्ता सबै किसिमको एउटा डरलाग्दो परिस्थितिबाट हामी अगाडि जानुपर्छ। म फेरि पनि नेपाल तिब्बत राष्ट्रिय महासङ्घको केन्द्रीय अध्यक्षको हिसाबले, सिङ्गो देशको यातायात व्यवसायको प्रतिनिधित्व गर्ने छात्र सङ्गठनको हिसाबले म अनुरोध गर्न चाहन्छु, यहाँ कुनै पनि किसिमको हिजोको घटनाप्रति अस्तिको घटनाप्रति यहाँ घुसपेट नहोस्, घुसपेट भएर चाहिँ सम्बन्धित पीडितहरू त्यो चालक को हो त, यदि त्यो चालक यदावा लामा भन्ने नामको होइन भने त्यो चालक को हो त, यो चालक को भन्ने कुरामा पहिलो तपाईँ हामी सबै निकायहरू त्यस्ता सूक्ष्म ढङ्गबाट हामीले त्यो त्यो मानिस कहाँ कहाँ हुन्, हिजो बेलुका रातिसम्म पनि उसका पीडित पक्षका मानिसहरू चाहिँ अभिभावकहरू आफन्तहरू आइपुगेको छैन भन्ने कुरा पनि हामीले सुनेका छौँ, अहिले बिहानको रेडियो तपाईँको सुनिरहँदा अब हामी दिनभरिको त्यसमा पनि हामी सहयोग गर्न हामी तयार छौँ, तर यसलाई राजनीतिकरण गरेर यसलाई जथाभावी ढङ्गबाट अतिरञ्जित र उत्तेजित बनाउने काम चाहिँ हामी कसैले पनि नगरौँ, र सरकार पनि यसमा असाध्यै ठुलो के भन्छ भने संयमी ढङ्गले सरकारले उच्च स्तरीय ढङ्गबाट एउटा चाहिँ अझ सशक्त रूपमा एउटा के भन्छ कमिटी बनाउनुपर्छ भन्ने पनि म जोरदार माग पनि गर्न चाहन्छु।
3: एउटा अब जाँदा जाँदै अध्यक्षज्यू के मलाई बताइदिनुहोस् भने नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघको चाहिँ आजको अवस्थामा नेतृत्व तपाईँले गर्दै गर्दाखेरि देशमा अब त हामीले त करिब करिब विद्युतीय सवारी नै चढ्नुपर्छ, अब हामीले अलिकति सस्तो कस्टमा चढ्नुपर्छ भन्ने खालका जति पनि आवाजहरू उठिरहेछ नि, तर एकपछि अर्को गाडीमा चाहिँ हिँड्दा हिँड्दै आगलागी भइरहेछ, होइन कहिलेकाहीँ ढोकै खुल्ने नखुल्ने स्थिति छ भन्दा यसको नियमन र निगरानी चाहिँ कसले गर्ने, राज्यले यसमा चाहिँ कस्तो खालको चाहिँ मेकानिजम ल्याउनुपर्छ भन्ने लाग्छ जाँदा जाँदै?
4: पक्कै पर्दैन, पक्कै पनि मैले भनिरहेको छु कि यसको चाहिँ यसको कार्यविधि नै बन्न सकेन। विद्युतीय सवारी साधन वारवारी चाहिँ यो चाहिँ नाङ्लो पर्सा लाग्ने ढङ्गबाट विभिन्न आयातित कम्पनीहरूले बेच्ने कम्पनीहरूले 50-100 गाडी ल्याउने, 150 गाडी ल्याउने, 200 गाडी ल्याउने, अनि विभिन्न किसिमका ललिपप देखाएर चाहिँ सामान्यभन्दा सामान्य मान्छेलाई चाहिँ बेच्ने पार्टी गर्ने बेच्ने, अनि त्यस कारणले यसको आधिकारिक कुरा काहीँबाट पनि आएको छैन। तपाईँले भने जस्तो विद्युतीय सवारी साधनको यहाँ विरोध भएकै छैन, विरोधै होइन, यो सबैले बुझ्न जरुरी छ।
3: मान्छे बाँच्नु पर्यो नि त, मान्छे त बाँच्नु पर्यो, सुरक्षित हुनु पर्यो,
4: मान्छे बाँच्नको लागि सरोज चितवालाले नेपाली तिब्बत राष्ट्रिय महासंघले पटक पटक मधु चेनले उठाएका हामीले उठाएका कुरा पनि त गरिदिनु पर्यो नि त उनीहरू सरकारको निकायले। सरकार यसमा सबैभन्दा जिम्मेवार हुनुपर्छ। बग्रेती ढङ्गबाट राजस्वको नाममा जस्ता पाए त्यस्ता गाडीलाई आज जथाभावी ढङ्गबाट हचुवाको भरमा मेची माकाले आज तपाईँको 10 सिटे गाडीलाई 10 सिटे गाडीलाई बागलुङको पर्मिट दिएको छ, 10 सिटे गाडीलाई धनगढीको पर्मिट दिएको छ, दाङको पर्मिट दिएको छ, काठमाडौँबाट धनकुटाको पर्मिट दिएको छ, विराटनगरको ज प्रगतिको गाडीलाई यो नगरिदिनुहोस्, उहाँ चाहिँ ओखलढुङ्गाको पर्मिट दिएको छ, पहाडी मुलुकमा चलेको छ, तिन पाङ्ग्रे गाडी जथाभावी जहाँ पाए त्यहाँ चाहिँ पहाडका चाहिँ अत्यन्त विकट ठाउँमा गाडीहरू चलिरहेका छन्। मान्छे मार्नु त भएन, ज्यान मर्नु भएन नि, ज्यान नमर्नुको लागि चाहिँ यो कुरा गरियो। अनि दुर्घटना भयो भने व्यवसायीले जबरजस्ती गाडी चलाए भन्ने किसिमको आरोप लगाउने यो गरिनु हुँदैन। विद्युतीय सवारी साधनको प्राविधिक असाध्यै राम्रो प्राविधिक ढङ्गबाट यसको चाहिँ तत्काल भन्दा तत्काल यसको के भन्छ कार्यविधि बन्नुपर्छ। यसका मोडपाट, यसका चार्जिङ स्टेसनहरू, यसको पूर्वाधारको वातावरण बनाउनु पर्छ भन्ने आवाज उठाउँदा उठाउँदा म त हैरान भइसकेको छु। त्यस कारणले अझ पनि हैरान नभइकन म यो निरन्तर रूपमा यो आवाज उठाइरहने छु यो सबै निकायको, किनभने सवारी पनि आउन्, विद्युत सवारी चल्नुपर्छ, तर मान्छेले बाँच्न पनि पाउनु पर्छ। चालकै सुद्ध आगो लागेको छ भित्रै गाडीमा, यात्रु सुद्ध आगो लागेको छ, मानिस भित्रै आगो लागेर दन्दनी बलेको छ, अनि यो भयो त, अनि यो भएन भन्ने कुरा त बुझिदिनु पर्यो नि, सुनिदिनु पर्यो नि त निकायहरूले, होइन प्रदेश सरकार होस्, सङ्घीय सरकार होस्, प्रदेश सरकारले चाहिँ सवारी साधन विभिन्न मेची महाकालीका जुन जुन साथै प्रदेशले सार्वजनिक यातायात सम्बन्धी कुनै पनि राम्रो परिवर्तन हुने ढङ्गबाट प्रदेश सरकारले कहिल्यै पनि ऐन कानून बनाएन, कामै गरेन, गाडी दर्ता गर्ने अनि राजस्व आउँछ अनि तलब खाने अनि सुविधा लिने बस्ने काम मात्रै म सबै प्रदेशका निकायले त्यही काम गरेको छ। म यो बिहानको समयमा यो पपुलर रेडियो मार्फत सबैको ध्यान आकर्षण गराउन चाहन्छु र सम्बन्धित यातायात कार्यालय, प्रदेशका यातायात कार्यालयले यस्ता किसिमका हचुवामा जो पर्मिट दिने गरेको छ यो पर्मिट अविलम्ब ढङ्गबाट रोकियोस्, होइन भने जसले तपाईँहरू पर्मिट दिनुपर्छ तपाईँहरू दुनियाँमा सबैभन्दा दुःख पाउनु हुनेछ। यो नगरियोस्, दिनुपर्ने गाडीलाई मात्रै पर्मिट दियोस् र गाडीको सडकको बाटोको अवस्था हेरेर कुन ठाउँमा कस्ता गाडी, यसको नीति ऐन कानुन पनि बन्ने क्रममा छ, अगाडि बढ्दैछ, प्रविधि मैत्री यातायात बन्नुपर्छ भन्ने कुरामा उठ्दैछ। त्यस कारणले काठमाडौँ उपत्यकाकोलाई चाहिँ अझ कुरूपको वातावरण बन्दैछ, केही साझाका गाडीहरू ल्याएर चाहिँ यसलाई निजी क्षेत्रको सवारी साधन यति लगानी गरेका स्वरोजगार मानिसहरूप्रति चाहिँ राज्यले छलफल गरेर स्थानीय नगरपालिकाहरू महानगरपालिकाले आज पूर्वाधार बनाउनु पर्छै पर्दैन, त्यो गाडी यदि हिजो जलेको गाडी राम्रो रोक्ने स्टोपेजहरू थियो, राम्रो रोक्ने ठाउँ थियो भने कहाँ छ गाडी, भक्तपुरबाट हिँड्दाखेरि कतिवटा स्टोपेज छन्, आज थानकोटबाट चाहिँ रत्न पार्क आउँदा के भन्छ बुढालीकोट रत्न पार्क आउँदा, जोरपाटीबाट रत्न पार्क आइपुग्दाखेरि बालाजी गोङ्गोबुबाट रत्न पार्क आइपुग्दा मलाई थानकोटबाट आइपुग्दा कति ठाउँ स्टोपेज छ, त्यसको पूर्वाधार पहिला बनाउने कि बडो सेलिब्रेटी बेटीको रूपमा चाहिँ नयाँ नयाँ गाडी चाहिँ आए भनेर चाहिँ प्रचार गर्ने, पहिला पूर्वाधार बनाउनु पर्यो, बसी स्टपेजहरू बनाउनु पर्यो, यात्रु प्रतीक्षालयहरू बनाउनु पर्यो, विभिन्न रिङ रोड लगायतका स्थानभित्र बाटोमा चाहिँ के भन्छ भने शौचालयहरू बनाइदिनु पर्यो, चालकहरू शौचालयमा जाने वातावरण बनाइदिनु पर्यो, अनि छरपष्ट पारेको छ, जे पाए त्यो काम गरेको छ, अनि पपुलारिटीको लागि जसो पनि गरेको छ यो मिलेको छैन, निजी क्षेत्रसँग अत्यन्त वृहत छलफल गरेर सरकारले अनि यस्तो किसिमको काम गर्नुपर्छ। स्थानीय सरकार सेलिब्रेटी मात्रै भएर हुँदैन भन्ने म अनुरोध पनि गर्न चाहन्छु।
3: हस् अध्यक्षज्यू, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार।
4: यहाँलाई पनि धन्यवाद।
3: उहाँ हुनुहुन्थ्यो नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका अध्यक्ष सरोज श्रेष्ठ, नेपाली बसमा छोटो विशाल हुन्छ, विशालपछि पुनः उपस्थित हुनेछौं।
5: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: यो हो नेपाली रेडियो नेपाल।
3: खरो विषयमा सरो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ।
4: ग्लोबल फाइनेंस बैंक, सबैका लागि बैंक।
5: बीचमा नेपाली बहसमा अस्ट्रेलियाबाट नेपाली कंग्रेसका युवा नेता दीपक डल्लाकोटी जोडिनु भएको छ। दीपकजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार गुरुबहरी।
6: नमस्कार, जय नेपाल छ सर।
5: अब दीपकजी, नेपाली कंग्रेसमा निकै ठुलो रिफर्म आइरहेको छ, नेपालको राजनीतिलाई पनि तपाईँले नजिकबाट हेरिरहनु भएको छ। अस्ट्रेलियाबाट हेर्दाखेरि काठमाडौँ अझ विशेष गरी नेपालको राजनीति पोलिटिक्स कस्तो देखिरहनु भएको छ अहिले ठ्याक्कै हेर्दा?
6: अहिले यो फागुन 21 गतेको चुनाव पछि जसरी चाहिँ प्रतिपक्ष दलको भूमिका नेपाली कायम भयो, त्यसपछि गगन थापाले अदालत सबै कुराहरूलाई तयारी सबै कुराहरूलाई अगाडि बढाउँदै जाँदाखेरि अहिले जसरी माहौल क्रिएट गर्नुभएको, नयाँ अहिले 15 मार्जन गर्नुपर्छ एक वर्षभित्रै, त्यो पनि विदिन द टाइम फ्रेमभित्र गर्नुपर्छ जसरी अगाडि बढ्नुभयो, त्यसले नयाँ जोस जाँगर चाहिँ सम्पूर्ण कार्यकर्ता देश र विदेशहरूका साथीहरूलाई भरेको छ र एउटा नयाँ जोस जाँगरले एउटा महाकुम्भ मेलाको रूपमा अगाडि बढेको छ र यसले एउटा यस्तो ऊर्जा भरेको छ कि हरेक नेपाली काङ्ग्रेसका मतदाता 18 लाख मतदाता जसले एप्रुभ पनि गर्नुभयो 21 गतेको चुनावमा र 8 लाख अहिले 70,000 चाहिँ कार्यकर्ता हुनुहुन्छ, उहाँहरू सबैमा ऊर्जा भएको तर यसले नयाँ सन्देश चाहिँ सम्पूर्ण देशवासी र अन्तर्राष्ट्रिय रूपमा रहेका सम्पूर्ण साथीहरूलाई नेपालीहरूलाई पुर्याएको विश्वास छ।
5: अब नेपाली कंग्रेसलाई चाहिँ रिफर्म गरेर लैजान सक्ने सामर्थ्य गगन थापाले राख्नुहुन्छ भन्ने

0: उहाँहरूको सुख दुःखको साथी बनेर उहाँहरूलाई सहयोग गर्ने होइन उहाँहरूको सुख दुःखमा एड्रेस गर्नको लागि चाहिँ एउटा सहयोगी भूमिका निभाउनको लागि यो जनसङ्घ समिति आवश्यक छ. कति साथीहरू नेपालबाट विशेष गरी विद्यार्थीहरू आउनुहुन्छ पेसा गर्दै जाँदा उहाँहरू चाहिँ यहाँको वातावरणसँग यहाँको चाहिँ क्लाइमेटसँग यहाँको चाहिँ जनजाति यहाँको चाहिँ मानिसहरूसँग चाहिँ राम्रो चाहिँ समन्वय गर्नको लागि असमर्थ भएको अवस्थामा सहयोगी भूमिका खेल्ने रेसिडेन्समा सहयोग गर्ने पढाइहरूमा सहयोग गर्ने उहाँहरूले एउटा चाहिँ नेपालीपन दिनको लागि यो राष्ट्रिय रूपमा रहेको अस्ट्रेलियामा रहेको जनसमितिको महत्वपूर्ण र अस्ट्रेलिया मात्र होइन विदेशमा रहेको सम्पूर्ण जनसमितिको भूमिका भनेकै त्यो नेपालीहरू जो विदेशमा आउँछन् प्रवासमा आउँछन् उनीहरूलाई नेपालीपन दिनको लागि र नेपाली मन र नेपाली भावना जागृत राख्नको लागि आवश्यक छ भन्ने चाहिँ मेरो बुझाइ.
1: अब अस्ट्रेलियामा जनसम्पर्क समितिको निर्वाचन लाग्दै गर्दाखेरि अहिलेको अवस्थामा छ नेपाल अस्ट्रेलिया जनसम्पर्क समितिमा तपाईँले पनि आफ्नो दावेदारी उम्मेदवारी दिनुभएको छ. यो पाँचौं अधिवेशन चाहिँ के कसरी भइरहेछ त्यहाँको अवस्था के हो अहिले?
0: जसरी चाहिँ यहाँ चाहिँ नेपालमा हाम्रो आदरणीय सदस्य सभापति गगन थापाले जिम्मेवारी चाहिँ आदरणीय केन्द्रीय सदस्य दिनेश कोइरालालाई दिनुभएको थियो. उहाँ चाहिँ यहाँ आएर फिल्ड भिजिट गरेर सबै प्रदेशहरूमा गएर भिजिट गरेर त्यसपछि चाहिँ अभिमन्यु केसीजीलाई चाहिँ समन्वय संयोजकको रूपमा जिम्मेवारी दिएर जानुभयो. अभिमन्युजीले चाहिँ यो टाइम फ्रेमभित्र मैले गर्नुपर्छ भनेर यही असोजको 3 गते हामीले चाहिँ रकडेलमा चाहिँ हामीले कार्यक्रम उद्घाटन गऱ्यौँ. त्यो कार्यक्रम उद्घाटन गर्दाखेरि आदरणीय सदस्य सभापतिजीले सम्बोधन गर्नुभयो, शुभकामना दिनुभयो. त्यसै गरी तपाईँको नेपाली कार्य प्रवक्ता देवराज चालिसी दाईले पनि शुभकामना र सन्देश दिनुभयो. त्यसै गरी महामन्त्री प्रदीप पौडेलजीले पनि शुभकामना सन्देश दिनुभयो र दिनेश कोइराला सोमले पनि शुभकामना सन्देश र निर्देशन दिनुभयो. सफल रूपमा यो कार्यक्रम सफल होस् र नयाँ कार्य समिति आओस् र यसले चाहिँ नयाँ सन्देश त्यहाँ नेपालीवासीहरूलाई पनि दियोस् र देशलाई पनि दियोस् भन्ने सबैको भावनात्मक र एकात्मक सन्देश.
1: तर के छ विवाद, अस्ट्रेलियाको अधिवेशनको विवाद चाहिँ कस्तो प्रकृतिको छ? त्यहाँ पनि लफडै चलेछ भन्ने आज नि त अहिले
0: होइन, अलिकति सामाजिक सञ्जालमा चाहिँ स्पष्ट रूपमा सरपष्ट भएको छ. तर खासमा चाहिँ म आफू दीपक दल्लाकोटी पनि अस्ट्रेलियाको चाहिँ जनसमिति सभापति उम्मेद्वार हुँदै गर्दाखेरि म धादिङबाट हुँ. अर्को एकजना मित्र हुनुहुन्छ मभन्दा सिनियर हुनुहुन्छ, उहाँ चाहिँ गणेश पौडेलजी हुनुहुन्छ चितवनबाट. अनि अर्को एकजना मभन्दा जुनियर हुनुहुन्छ, युवा हुनुहुन्छ, उहाँ चाहिँ शीतल गिरी हुनुहुन्छ, उहाँ चाहिँ स्याङ्जाबाट हुनुहुन्छ. हामी 3 जना चाहिँ प्रतिस्पर्धीहरू हौ र हामी चाहिँ अहिले मेरो चाहिँ बढी प्रतिस्पर्धी चाहिँ मेरो अलिक यङ जेनेरेसनका शीतल गिरीलाई देखिरहेको छु. उहाँ चाहिँ अलिक बढी चाहिँ मेरो चाहिँ च्यालेन्जिङ रहेको अवस्था छ.
1: भनेपछि त्यो विवाद चाहिँ के हो, ठ्याक्कै विवादको जरो के हो, त्यहाँ चाहिँ किन कहाँनिर अड्कियो? हेलो,
0: विवादको जरो चाहिँ कस्तो भने यो उता नेपालबाटै आएको विवाद हो, यताबाट विवाद चाहिँ भएको छैन.
1: यहाँ धेरै भइसकेको
0: अवस्था छैन, त्यो प्रक्रियामा भएकै जस्तो लाग्छ.
1: भनेपछि देउबा पक्ष त्यहाँ पनि हाबी हुने भयो अस्ट्रेलियामा?
0: हाबी चाहिँ अब हाबी भन्दा नि यस्तो भयो, उहाँहरू चाहिँ हामीभन्दा अग्रज हुनुभयो. अग्रजहरू पक्कै पनि महत्वपूर्ण भूमिका हरेक ठाममा नेपालमै पनि विदेशमा नै रहिहाल्छ. अनि यो मेन समस्या चाहिँ कस्तो हो जस्तो लाग्छ भने हामी अधिवेशनमा जाने संख्या चाहिँ 14 जना भयो. अब त्यहाँ हाम्रा शीर्ष नेताहरू नै 30-40 जना हुनुहुन्छ. अब कसलाई समेट्ने कसलाई नसमेट्ने भन्दाखेरि एउटा म यो यसरी गयो भने चाहिँ हाम्रो पक्षमा चाहिँ हुन्छ कि भन्ने भयो. जब हामी चाहिँ उम्मेदवारी सकिसकेपछि बन्द सत्रमा गयो, बन्द सत्रमा गइसकेपछि के भने उसले उसलाई भन्ने, उसले उसलाई भन्ने, कोहीले केन्द्रमा भन्ने, फेरि यहीँ मिलाउने, गर्दा गर्दै 2 दिन गयो. हेर्नुहोस् अब आज चाहिँ तपाईँको आज 3 दिन पनि भयो भनौँ न, अब आज बेलुकासम्म फाइनल हुन्छ भन्ने कुरा छ. भएन भने चाहिँ हामीले चाहिँ हाम्रो माग चाहिँ जसरी चाहिँ यो विधान र प्रक्रिया अनुसार पार्टी अगाडि बढाएको छ त्यसरी नै बरु सरसम्मत भयो ठिकै छ, भएन भने चाहिँ तपाईँको निर्वाचन मार्फत चाहिँ अन्तिम निर्णय होस् भन्ने मेरो चाहिँ आफ्नो शुभेच्छा हो. त्यसले चाहिँ एउटा सही सन्देश जान्छ, जसले निर्वाचित भएर आउँछ उसलाई फेरि हातखुट्टा बाँध्ने काम गर्नु हुन्न है. जसरी गगन थापा त विश्वमाथिसनबाट अगाडि बढ्दै गर्दाखेरि हाम्रा नेताले हातखुट्टा बाँध्नु भएन नि त, कहिले अदालतमा जाने मुद्दा हाल्ने, कहिले चाहिँ भेटघाट गर्ने, 5 बुटे 7 बुटे चाहिँ प्रस्ताव ल्याइरहने, त्यो गगन थापाको हात खुट्टा बाँधेर हिँड्न नदिने अनि असफल भयो भनेर देखाउने त्यो प्रकृति छ. यो विदेशमा नि त्यो रोग नसरोस् र स्पष्ट रूपमा जसले जित्छ प्रत्यक्ष चुनावबाट उसले अगाडि बढ्न पाउनुहोस्, उसले नेतृत्व गरोस् र उसले चाहेको मान्छेहरू चाहिँ कार्य समितिमा राखेर अगाडि बढाउने वातावरण सिर्जना हुनुपर्छ भन्ने मेरो धारणा.
1: तब एउटा कुरा के छ भने नि, जस्तो अब विदेशमा त अलिकति मिलेर पो बस्नुपर्छ नेपालीहरू भन्ने छ, तर यो राजनैतिक रूपमा चाहिँ विभाजन हुने, कोभाजन हुने, त्यहाँ पनि अलिकति रस्साकस्सी गर्ने, पदको लडाई गर्ने, लुछाछुडी गर्ने, यो नेपाली पारा जागर पनि एउटै हो होइन? त्यसो भए दिपकजी,
0: नेपालीहरूको म त अब अरू देशमा पनि युरोपमा नि बसेको घुमेको आधारमा चाहिँ नेपालले जागर पनि अलिकति बाठो चाहिँ हुनै पर्ने क्या. प्यासन भन्ने कुरो छैन, टाइम सी भन्ने नै छैन. अरू कसैले नराम काम गर्यो भने आफू गएर चाहिँ मैले चाहिँ जाँदैछु भनेर उसलाई हेल्प गर्न खोज्ने, त्यो जो कि उसले त्यो हेल्पको एक्सपेक्ट नै गरे एक्सपेक्टेसन नै गरेको हुँदैन क्या. अर्को मान्छेले कसैले मलाई हेल्प गर्छ भन्ने धारणै राखे हो न.

0: नेपालीहरूलाई जहाँ गयो नि त्यो सहिद्रे हेल्पर्ने भावना, तर यो परदेशमा जसरी यो एसियन के अरे यो पश्चिमी मुलुकहरूमा चाहिँ प्रायः जसो अरूले उसले नचाहिकन हेल्प नगर्नु भन्ने चाहिँ धारणा हुन्छ। त्यस्तै हाम्रो पार्टी हाम्रो यो नेपाली कार्य मात्र होइन नेपाली हरेकमा चाहिँ त्यो छ देखिन्छ। त्यही भएर मेरो चाहिँ अनुरोध के छ भने कसैले तपाईँसँग केही कुरा आशा राख्यो भने तपाईँले सहयोग गर्नु, उसको अनुमतिमा गर्नु राम्रो हुन्छ। नत्र कसैले आशा राखेको छैन भने तपाईँ आफ्नो बाटोमा लाग्नु, आफ्नो काम गर्नु, द्याट्स इट भन्ने चाहिँ यहाँको चाहिँ त्यो पश्चिमेली त्यो भाषा शैली चाहिँ संस्कार चाहिँ त्यस्तो हो जस्तो लाग्छ।
1: समस्या समाधान के गर्दा हुन सक्छ, कसरी सहमति जुट्न सक्छ? अस्ट्रेलियामा चाहिँ नेपाली कंग्रेसको जनसम्पर्क समितिको निर्वाचनमा कुटाकुट भयो है भन्ने खालका समाचारहरू हामी कसरी सुन्न नपाउने स्थिति बन्न सक्छ?
0: त्यस्तो चाहिँ भइसकेको छैन, तर मैले जो संयोजक हुनुहुन्छ अब हामी उम्मेद्वार भएको नाताले संयोजकलाई हामीले धेरै अनुरोध पनि गरेका छौँ, एज सुन एज पोसिबल हि हेज टु सर्ट आउट दिस मेसेज होइन इस्युज भनेर भनेको छौँ हामीले। सत्य चाँडो तपाईँले सक्नुपर्छ भन्दा भन्दै पनि डिले भएको छ। अब यसको मेसेज चाहिँ अब हामी उम्मेद्वारहरू बीच पहिला छलफल गर्छौँ, त्यसपछि केन्द्रमा भन्नुपर्छ, कहाँ भन्नुपर्छ, हामी अगाडि बढ्ने अवस्थामा छौँ। र अनि एउटा कुरो, दोस्रो कुरो के भने जिम्मेवारी लिएको व्यक्तिहरू जो अग्रजहरू हुनुहुन्छ उहाँले आफ्नो जिम्मेवारी अन टाइममा फिनिस गरिदियो भने त्यसले सकारात्मक सन्देश जान्छ भन्ने कुरा हो। जसरी तपाईँ क्यानाडामा चाहिँ विवाद थियो, क्यानाडामा सर्ट आउट भयो, केशव दालजी चाहिँ त्यहाँको अहिले सभापति चाहिँ अब नियुक्ति हुनुभयो अथवा त्यहाँ उहाँ सर्वसम्मत रूपमा हुनुभयो, उहाँलाई पनि हामी हार्दिक शुभकामना दिन चाहन्छौँ यसै प्लेटफर्ममा। त्यस्तै पोल्यान्डमा थियो, पोल्यान्डमा नि भीमजी भीम परियारजी चाहिँ उहाँ चाहिँ सर्वसम्मत हुनुभयो, उहाँलाई नि हार्दिक शुभकामना दिन चाहन्छु। त्यसै जापानमा कोरियामा सबै जसो अलमोस्ट देशहरूमा जहाँ चाहिँ नियरली पोसिबल थियो त्यहाँ सबै ठाउँमा अधिवेशन सम्पन्न भएको, त्यसै इजरायलमा नि हुँदैछ होइन, त्यही इजरायलमा चाहिँ अनु थापाजीले चाहिँ प्रतिनिधि नेतृत्व गरेर शुक्रबार चाहिँ त्यहाँ सम्पन्न हुँदैछ होइन अधिवेशन। सबैलाई त्यहाँ अधिवेशनको शुभकामना म यसै प्लेटफर्ममा दिन चाहन्छु। र सम्पूर्ण नेपालमा रहेका 662 चाहिँ वडाहरूको बिहानसम्म न्युज थियो, अहिलेसम्म चाहिँ 6500 समथिङको वडाहरूको अधिवेशन सम्पन्न भइसक्यो भन्ने अवस्था छ। म आफू एउटा जिम्मेवार नेपाली काङ्ग्रेस कार्यकर्ता भएको नाताले सम्पूर्ण वडा कमिटिका समितिका साथीहरूलाई चाहिँ शुभकामना दिँदै र जनपर जो चाहिँ क्षेत्रीय प्रतिनिधि भएर आउनु भएको छ, मोर देन 15,000 चाहिँ युवा र त्यो 3 जेनेरेसनका पिपुलहरू चाहिँ प्रतिनिधि भएर आउँदाखेरि एउटा हर्ष उल्लास छ। उहाँहरू सबैलाई जिम्मेवारीपूर्वक आफ्नो भूमिका निर्वाह गर्न, अधिवेशनमा योग्य मान्छे महाधिवेशनमा पठाउन, योग्य मान्छे चाहिँ स्थानीय तहका सभापतिको नियुक्ति गर्न, किनभने उहाँहरूको जिम्मेवारी छ नि त, कस्तो मान्छेलाई अब चाहिँ गाउँपालिका नगरपालिका र उपमहानगरपालिका महानगरपालिकामा सभापति बनाउने भन्ने कुरा इम्पोर्टेन्ट, किनभने हिजोको दिनमा स्थानीय तहका सभापतिहरू चाहिँ महाधिवेशन प्रतिनिधि हुँदैन थियो। अहिले गगन थापा आएपछि यो न्यू रुल्स ल्याएको, नयाँ कानून ल्याएको कि गाउँ र स्थानीय तह र तपाईँको चाहिँ महाधिवेशन प्रतिनिधि हुन पाउने अधिकारले गर्दाखेरि उहाँहरूको बढी जिम्मेवारी छ, त्यो जिम्मेवारी चाहिँ उहाँले कुशलतापूर्वक व्यक्त गर्नुहुन्छ भन्ने चाहिँ धारणा छ। र यो 15 मार्चलाई भव्य र सभ्य बनाउन सबैको महत्वपूर्ण भूमिका रहनेछ। जो नेपाली कार्यका शुभेच्छुक शुभचिन्तक साथीहरू हुन्छ उहाँले सकारात्मक कुरा सन्देश सम्प्रेषण गर्न, इभन तपाईँ कोहीसँग संवाद गर्नुहुन्छ नि काङ्ग्रेसको यो अधिवेशन सम्पन्न गराउनुपर्छ भन्ने भावना तपाईँले भित्रबाट जागिर गरेर बोल्नुभयो भने यो पक्कै पनि सफल र एउटा देशको लागि एउटा सही बाटोमा दिशानिर्देश गर्न सहयोग गर्छ भन्ने मेरो विचार छ।
1: होइन, अब मैले हिजो मात्रै प्रदीप पौडेलजीसँग कुरा गरेका छु, होइन हाम्रो गुरुराज घिमिरेजीसँग कुरा गरेका छु, नेपाली कंग्रेसमा पनि मैले चाहिँ एनपी साउजीहरूदेखि लिएर उदय शमशेर जबरादेखि लिएर पुष्पा भूषालजीसँग पनि कुरा गरेका छु नेपाली बहसमा। उहाँहरूले चाहिँ नेपाली कंग्रेसले एक डिक्का बनाउनु पर्छ भनेर भन्नुहुन्छ, तर कंग्रेसको यो विवादलाई मिलाउन सकिएन। आज आएर एउटा पक्ष छुट्यो, अब नेपालमा पनि अधिवेशन शुरू भइसकेका छन्, एउटा अधिवेशन सम्पन्न भइसकेको छ, होइन अब कंग्रेस एउटा लोकतान्त्रिक पार्टी चाहिँ मिल्नुपर्ने अवस्था हो नि त। तपाईँहरू विदेशमा बसेका युवाहरू, अझ भनौँ नेपाली युवाहरू, भोलि राजनीतिमा भविष्य देखेका युवाहरूले चाहिँ अहिलेको कंग्रेसभित्रको यो प्रक्रिया, यो लोछाचुडीलाई चाहिँ कसरी लिनु भएको छ, कसरी हेर्नु भएको छ?
0: यो नेपाली कांग्रेसमा एउटा चाहिँ यो विधानमा नभएको कुरा एक्सेसमा भइरहेको, त्यो प्राक्टिसमा गइरहेको छ। त्यो के हो भने विधानमा वरिष्ठ नेताको चाहिँ प्रावधान छैन। हिजो चाहिँ गणेश मान होइन तपाईँको गएर चाहिँ कृष्ण प्रसाद भट्टराई अनि तपाईँको गएर गिजाबाबु हुँदाखेरि एउटा उनीहरूको उनीहरूको बिच अन्डरस्ट्यान्डिङ हुन्थ्यो, एकअर्का बिच त्यो सही दृढ भावना थियो र एकले अर्कालाई वरिष्ठ नेता स्वीकार थियो। तर अहिले चाहिँ कस्तो भने विधानमा वरिष्ठ नेताको ऊ छैन, जस्तो गोपालनजी बितेर जानुभयो उहाँलाई चाहिँ वरिष्ठ नेता घोषणा गर्नुभयो तर त्यो विधानमा व्यवस्था छैन। अनि यहाँ चाहिँ मेन समस्या के हो भने यदि मेरो आफू म चाहिँ पार्टी सभापति हुन्थ्यो र नेपाली काङ्ग्रेस हो भने के चाहिँ कुरा अहिले आवश्यक छ भने नेपाली काङ्ग्रेसका पूर्व पदाधिकारीहरूलाई व्यवस्थापनको सबभन्दा मुख्य चुनौती हो। त्यही भएर मेरो चाहिँ मेरो गगन थापालाई पनि मेरो अनुरोध छ कि तपाईँले चाहिँ आउने 15 महाधिवेशन के चाहिँ कुरा एड्रेस गर्नुपर्छ भने विधानमै व्यवस्था गरेर वरिष्ठ नेताको एउटा पद राख्ने, पार्टी कार्यालयमा एउटा वरिष्ठ नेताको ठाउँ, पनि राख्ने त्यो वरिष्ठ नेताको टिओआर चाहिँ के हुने भने उहाँ पूर्व पदाधिकारीहरू त्यो वरिष्ठ नेताको अन्डरमा बस्ने सदस्य हुने अनिवार्य अनि उहाँहरू चाहिँ त्यही भित्र छलफल गर्नुहुन्छ पार्टी कार्यालयमा आउनुहुन्छ मनका अन्तर्मनका कुराहरू चाहिँ साटासाट गर्नुहुन्छ र पार्टीलाई निर्देशन दिनुहुन्छ जसले गर्दाखेरि समन्वयपूर्ण भूमिका पार्टीभित्रै हुन्छ न कि कुनै ब्याङ्केटमा गएर चाहिँ मिटिङ गरेर यस्तो गरे उस्तो गरे भन्ने पर्ने वातावरण आउँदैन भोलि गगन थापा पनि पूर्व पदाधिकारी हुनु भने त स्पेस त कि त पार्टीले नियुक्ति गर्नु पर्यो नभने उहाँ त स्पेस त छैन पार्टीभित्र पूर्व पदाधिकारीलाई स्पेस बनाउनको लागि पार्टीमा वरिष्ठ नेताको पदको व्यवस्थापन गरेर पार्टी वरिष्ठ नेताको टिओआर दिएर विधानमै दिएर अनि उहाँहरूले चाहिँ पार्टीलाई निर्देशन दिने काम गर्यो भने एकदम चुस्त दुरुस्त रूपमा पार्टी अगाडि बढ्छ त्यो चाहिँ फेरि तपाईँको यो केन्द्रमा मात्र होइन प्रदेशमा नि त्यही समस्या छ तपाईँ प्रदेशको सभापति हारेपछि उसको स्पेस हुन्न त्यहाँ त्यो प्रदेश सभापति जित्नेले उहाँलाई नियुक्ति गर्यो भने प्रदेश सदस्य भएर आएर प्रदेशको मिटिङमा बस्ने हो उसँग त हुन्छ नि त एउटाले 51% ल्याउने अर्को त 49% का मतदाता त उसँग हुन्छ त्यसलाई सम्बोधन गर्न विधानमा व्यवस्था गरिनुपर्छ भन्ने कुरा पनि म गगन थापा आफ्नो सदस्य अर्जीलाई अनुरोध गर्छु र अर्को कुरा चाहिँ अहिले पार्टीभित्र मेन समस्या भनेको अर्को एउटा मूल समस्या त्यो के हो भने नेपाली काङ्ग्रेसका पुराना कार्यकर्ता जो तिरै सदस्य छन् उनीहरूको समस्या उनीहरू के समस्या हो भने नयाँ आउनेले ओभरटेक गर्दै माथि जाने 10 वर्ष 20 वर्ष नेपाली काङ्ग्रेस झण्डा बोकेर बसेकाहरू एउटा क्षेत्रीय प्रतिनिधि हुन पनि कसैलाई बुथ पोलिस गर्नुपर्ने कसैको नजिक हुनुपर्ने कसैको माया लाग्दै हुनुपर्ने कसैलाई भोट हालिदिन्छु भनेर हुनुपर्ने किन अवस्था आयो त वर्षौंदेखि काङ्ग्रेस झण्डा बोक्ने माओवादीसँग लड्यो पञ्चायतसँग लड्यो सारा संसारसँग लडेर बसेका मान्छेहरू एउटा माध्यम क्षेत्रीय प्रतिनिधि हुन जान पनि कसैको नजिक हुनुपर्ने वातावरण सिर्जना नभइकन म चाहिँ गगन थापालाई आउँदो चाहिँ 15 मार्चबाट विधान के व्यवस्था हुनुपर्छ भने एटलिस्ट दुईवटा एउटा अधिवेशन पूरा गरेपछि क्रिया सदस्य एउटा चाहिँ पार गरेर अर्को अधिवेशन सुरु हुँदा दुईटा अधिवेशन चाहिँ अटोमेटिक उसले क्षेत्रीय प्रतिनिधिमा जान पाउने व्यवस्था गरिदिनुपर्छ र तेस्रो अधिवेशनमा जाँदाखेरि चाहिँ फेरि पुनः नियुक्ति भएर आउने व्यवस्था भयो भने त्यो चाहिँ एउटा तपाईँलाई मान्छेलाई हुन्छ नि त एउटा मैले पनि पार्टीको झण्डा बोकेर बसे म एक दिन चाहिँ क्षेत्रीय प्रतिनिधि हुन्छु क्षेत्रीय प्रतिनिधि नभए उसको राजनीति भविष्य त छैन नि पार्टीभित्र त्यहाँ चाहिँ सिन्डिकेट आएको छ त्यो सिन्डिकेट पार्टीको यो ग्रास रुटमै पार्टीको सिन्डिकेट ओपन गर्नको लागि तपाईँ चाहिँ पार्टी ठुलो बनाउनु पर्छ भनेर नेताहरूले भाषण गर्नुहुन्छ भारी पनि पोका पनि कस्नुहुन्छ तर पोका कसरी कस्नुहुन्छ नि त्यो घाँटी नै सानो बनाए त्यो पोकामा कसरी सामान जान्छ जाँदैन नि त तपाईँ घाँटी ठुलो बनाउनु स्पेस बनाउनु सिन्डिकेट पार्टीभित्र सिन्डिकेट चाहिँ बिल्कुल रूपमा यो हटाउनु पर्छ पार्टीभित्र सिन्डिकेट नहटाइकन कार्यकर्ताहरू नयाँ पनि र पुराना पनि आशा र भरोसा केन्द्र हुन्न उनीहरूलाई कसैको नजिक भएर किन पार्टीमा राजनीति गर्ने भने आफ्नो क्षमताले आफ्नो आफूले गर्व गरेर पार्टीको राजनीति गर्ने होला नि त त्यो कुरा चाहिँ सिन्डिकेट लागेको छ र गगन थापा आदरणीय सभापतिजीलाई मेरो अनुरोध छ आउने अधिवेशनमा उहाँले यो कुरा एड्रेस गर्नुपर्छ पार्टीमा विधानमा लेख्नुपर्छ एउटा वरिष्ठ नेताको व्यवस्थापन हरेक तहमा प्रदेशमा अनि त्यहाँबाट गएर स्थानीय तह र वडामा म चाहिँ फेरि आफ्नो व्यक्तिगत रूपमा भन्नु छ भने नेपाली काङ्ग्रेसले चाहिँ अब नेतृत्व गरेर सुशील कोइरालाजीले चाहिँ नेतृत्व गरेर संविधान दियो संविधान हामीले चाहिँ फेडरलिजम भनेर संहिता ल्यायौँ तर नेपाली काङ्ग्रेसहरू त हाई ऱ्याङ्किङहरू केन्द्र भने त प्रदेश भने त जिल्ला भने त क्षेत्र भने त प्रदेश कख गाउँपालिका वडा हो यत्रो हाई ऱ्याङ्किङ भएपछि जम्मै गुटे गुटो यो सबै तहस नहस गर्नुभयो मैले त के भन्छु भने म आफू यदि पार्टी सभापति हुन्थ्यो भने प्रष्ट रूपमा संविधान त केन्द्र राख्थे प्रदेश राख्थे स्थानीय तर वडा राख्ने हो यो जिल्ला पनि आवश्यक छैन न जिल्लामा बजेट हुन्छ त्यति गुटबन्दी गरेका छन् चिया खाछन् हल्ला गरेका छन् काम केही गर्नु छ यस्तो यो भद्र भोलि एउटा चाहिँ मान्छेले मन परेन भने 10-40 वटा जिल्ला सभापति बोकेर मिटिङ गरेर म चाहिँ असमर्थ पार्टी खोल्छु भने के हालत हुन्छ पार्टीको यो जिल्ला समिति आवश्यक छैन क्षेत्रीय समिति नै आवश्यक छैन प्रदेश समिति कख नै आवश्यक छैन स्थानीय तहलाई मजबुत बनाउनुपर्छ स्थानीय तहका कमिटी र वडा कमिटी र प्रदेश र सिंह के अरे यो सङ्घीय राखेर जस्तो संविधान व्यवस्था त्यसरी नै पार्टीको संरचना अगाडि बढायो भने यो भविष्यमा नेपाली काङ्ग्रेसको भविष्य पनि छ देश र जनतालाई सेवा गर्नलाई महत्वपूर्ण भूमिका रहनेछ भन्ने कुरा राख्न चाहे
1: र जाँदा जाँदै तपाईँ अस्ट्रेलियाको नेपाल अस्ट्रेलिया जनसम्पर्क समिति सभापतिको उम्मेद्वार हुनुहुन्छ तपाईँ सम्हाल्न सक्नुहुन्छ यो पोजिसनमा बसेर तपाईँले पत्याउँछन् त त्यहाँका नेताहरूले कार्यकर्ताहरूले शुभेच्छुकहरूले के छ तपाईँसँग त्यस्तो
0: स्पष्ट मसँग स्पष्ट धारणा छ मसँग स्पष्ट धारणा छ म चाहिँ नेपाली विद्यार्थी राजनीतिसँग आएको म गगन थापासँग साथी सहकक्षी साथी पनि हो गगन थापाले पार्टीको नेतृत्व आइसकेको अस्ट्रेलिया जनसमितिको सभापति हाँक्न सक्दैन भन्ने कुरा त मैले बताएको कुराहरूबाट नै प्रश्न पार्छ होला सायद किनभने म चाहिँ यतिसम्म चाहिँ विश्वास छ कि म आफूलाई अब मेरै साथी मेरो मित्र होइन म समकक्षी साथी आदरणीय गगन थापा पार्टी त्यत्रो ठुलो पार्टीको एउटा विरासत आइसक्नु भएको अन्तर्राष्ट्रिय जग्गामा उहाँले प्रभाव पार्नु भएको नेपालमा रहेका नेपालीहरू बिच प्रभाव लोकप्रिय हुनुहुन्छ अनि उहाँका चाहिँ भिजन र त्यो तपाईँको उहाँको चाहिँ एउटा चाहिँ प्रस्तुत हुने शैली कति फरक छ हेर्नुहोस् त्यो एज त्यो मेरो साथी नाताले र उहाँलाई के मेरो अनुरोध छ भने हामीसँग हेर्नु नि टचिङ छ क्या एकदम अनि यो त केही पनि होइन सामान्य कुरा मेरो लागि यो त केही पनि ठुलो कुरा होइन यसलाई सजिलै ह्यान्डल गर्न सकिन्छ वैधानिक रूपमा पनि सकिन्छ व्यक्तिगत रूपमा पनि सकिन्छ वैचारिक रूपमा पनि सक्छु साङ्गठनिक रूपमा पनि सक्छु भन्ने मेरो पूर्ण विश्वास छ।
1: हस् यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। दीपक दल्लाकोटीजी विदेशमा हुनुहुन्छ, अस्ट्रेलियामा हुनुहुन्छ, यहाँका नेपालीहरूको अवस्था के छ? सबै राम्रो छ होइन?
0: नेपालीहरूको अवस्था राम्रो छ, तर अहिले यहाँको चाहिँ पेट्रोलको भाव बढेको छ, तपाईँलाई
1: थाहा छ। धेरै राम्रो हुन्छ भन्ने छ नि त, नेपालबाट अस्ट्रेलिया जान पाउँदा धेरै राम्रो हुन्छ, एकदमै भविष्य सेक्योर हुन्छ भन्ने खालको छ नि त त्यहाँ पनि। तर अमेरिकामै जाँदा पनि धेरै नागरिकहरू बेहालमा भएका स्थितिहरू पनि छन्, त्यहाँको ठ्याक्कै चित्र के हो बताइदिनुहोस् न अलिकति जाँदा जाँदै।
0: चित्र के हो भने समुद्रमा हाम फालेर हिरा चाहिँ खोज्न सकिन्छ, तर समुद्रमा हाम फालेपछि पौडी खेलेर निक्लिने कसरी भन्ने जान्नुपर्छ। भने तपाईँ यदि सिप छ भने चाहिँ तपाईँ यु हेभ स्कोप, तर तपाईँ समुद्र हाम फाल्नु हिरा खोज्नु होला, हिरा पनि पाउनु होला, तर तपाईँ पौडिएर आफू उत्रन सक्नुहुन्न भने तपाईँ डुब्नुहुन्छ। तपाईँ डुब्नुहुन्छ भने तपाईँ डुब्न चाहनुहुन्छ, हजुर, त्यो तपाईँको इच्छा भर पर्छ।
1: तपाईँको महत्वपूर्ण समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। दिपकजी नमस्कार।
0: नमस्कार, जय नेपाल, धन्यवाद।
2: हस् श्रोता, आजका लागि नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु, नमस्कार।

हामी जुड्छौं हाम्रो स्वाभिमानको लागि, हामी लड्छौं हाम्रो मातृभूमिको लागि। हटी होइन जटी लड्ने, हाम्रो ताकत छ, आड छ, हिम्मत छ, जोश छ, जाँगर। इतिहासमा हार्न न हार्छौ न हार्ने नै छौ। वीर गोर्खालीको संतान हो, हर नसा नसामा वीर गोर्खालीको रगत। हाम्रो प्राणभन्दा प्यारो जन्म, जब तिमीहरूको हित्य नजर पर्न थाल्यो, अझ भनौँ देवता प्रवृत्ति पर्न तत्पश्चात हाम्रो प्राणभन्दा प्यारो मातृभूमि, हाम्रो नेपाल आमाको नक्सा सोच्नु नसम्झ यो कालझट्टा हो, नसम्झ यो मजाक हो। हामी हाम्रो नक्सा प्रकाशन गरेर मात्र चुप्प लागेर जसरी ढुङ्गा हानेर नदीमा माछा मर्छ भन्ने त्यो मूर्खै हामी गर्छौँ। माछा मार्न गडेउला उनेर बल्छी दाउ हान्नुपर्छ भन्ने त्यो विवेक, त्यो ज्ञान, त्यो हेक्का हामीसँग पनि। अब जसरी पनि हाम्रो प्राणभन्दा प्यारो हाम्रो भूमि हामीलाई फिर्ता गर्न, हाम्रो एक प्रयास, हाम्रो साथ, हाम्रो काम, यो एक साङ्गीतिक कोसेल सम्पूर्ण नेपाली मनहरूको।

प्रडक्टका उत्पादनहरू भुजिया, दाल मोट, मटर फ्राई, चिप्सको सफलतापछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन सुरु गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाऊ, सधैँ रमाऊ। साथीभरा फुड प्रडक्ट सुन्दर रहेछ नौ बुधबारे मोरङ प्रोपराइटर रमन कार्की।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मानको बोली रेडियो सुजैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-69-72 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुशीलद्वारा जनहितमा जारी।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
2: Music Nepal Movies

पवित्र जल सुन्दर हरैचा 11 बेलैपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौं। आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौं। सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल, पानी जीवनका लागि हो भने सम्झौता किन। सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा 11 बेलेपुर मोरङ। मोबाइल नम्बर 98421484444 98104553। पवित्र जल भएपछि म त ढुक्क छु। तपाई नि म्युजिक नेपाल मुभी।

0: तपाईँ राम्रो धुन बजाउनुहुँदो रहेछ, फेरि एकपटक बजाउनुहोस् न।
1: कति पैसा दिनुहुन्छ?
0: कति लिनुहुन्छ?
1: तपाईँ जति दिनुहुन्छ त्यति नै लिन्छु। के गर्ने, आफ्नो जिन्दगी त मायाले चलेको छ। हाम्रा देशका नेताहरूले हामी नेपालीलाई मगन्दी बनाइसके। कसैको अगाडि नझुक्ने नेपालीको शिरलाई सधैँ अरूको अगाडि झुक्ने बनाइसके। ल म गाउँछु, पैसा चाहिँ दिनुपर्छ नि।

कम्प्युटर बिक्री गर्ने सिकाउने अनि मर्मत गर्ने नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेशन सेन्टर हो नि यो सिपिएनमा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोतम बिक्री हालेमा घरमा बिग्रियो घरमै बैङ्कमै अब स्कुल अफिस जुनसुकै संस्थामा बिग्रियो त्यही आएर पो बनाउने सुविधा पनि छ झुसे इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ है कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि पो जोडिन्छ त हौ तालो बेतालमा हिँडेर फेरि दुःख पाइएला नि झुसी अब यो फोन नम्बर 021-545-787 98-420-35-541 अब भयो अब गुड भेरी गुड भेरी गुड

कम्पनीद्वारा फूड प्रोडक्टका उत्पादनहरू भुजिया दालमोठ मटर फ्राई चिप्सको सफलतापछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन शुरू गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाऊ, सधैँ रमाऊ। साथीवाला फूड प्रोडक्ट सुन्दर रहेछ 9 बुधबारे मोरङ प्रोप्राइटर रमन कार्की।

हाम्रै विराटको सिपिएन चोरी जहाँ पायो ती कम्प्युटर किन्दा अनि दुखै त पाइन्छ त अनि कम्प्युटर बिक्री गर्ने सिकाउने अनि मर्मत गर्ने नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेसन सेन्टर हो नि। सिपिएनमा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोतम बिग्री हालेमा घरमा बिग्रियो, घरमै बैङ्कमै अब स्कुल अफिस जुनसुकै संस्थामा बिग्रियो त्यही आएर पो बनाउने सुविधा पनि छ। झुसे इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ है। कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि पो जोडिन्छ त हौ। तालमा बेतालमा हिँडेर फेरि दुःख पाइएला नि झुसी। अब यो फोन नम्बर 021-545-787 98-4-20-35-541 भयो। गुड भेरी गुड भेरी गुड।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्रो खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्रो एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मानको बोली रेडियो सुजैली।
1: पर छापेको छ 1200 परिवारका लागि स्थायी घर बनाउनु पर्ने भन्दै खबरमा भनिएको छ। भदौ 10 गते भोटेकोसीमा आएको बाढ़ीको बहाव पुगेको क्षेत्रभित्र पक्की भवन तथा स्थायी आवास बनाउन नमिल्ने गरी प्रस्ताव तयार पारिएको छ। शहरी विकास तथा भवन निर्माण विभागले यस्तो प्रस्ताव तयार पारेको हो। त्यसदिन बाढ़ीको बहावले ठाउँ ठाउँमा विभिन्न तह पार गरेको थियो। बाढ़ीको उच्च तहका कारण ठूलो मानवीय र भौतिक क्षति भएको विज्ञहरूले जनाएका छन्। नदीको सतहभन्दा रसुवागढ़ीमा 170 देखि 180 मिटरसम्म, घट्टे खोलामा 200 मिटर र टिमुरेमा 70 मिटरसम्म सतह पार गरेको भवन विभागका इन्जिनियरहरूले गरेको आन्तरिक अध्ययनमा जनाइएको छ। उनीहरूका अनुसार लिङलिङ र स्याप्रोमा 200-200 मिटर, हाकु बेसीमा 220 मिटर, मैलुङ र उत्तर गयामा 250-250 मिटरसम्म बाढ़ी पुगेको जनाइएको छ। विस्थापित राख्न 3200 रोपनी पहिचान खबरमा अगाडि भनिएको छ। भोटेकोशी बाढ़ी पीड़ितलाई सुरक्षित स्थानमा बसोबास गराउन 3200 रोपनी जग्गा पहिचान भएको छ। बाढ़ी पीड़ितका लागि सुरक्षित जग्गा पहिचान गर्न नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा एउटा समिति तयार गरिएको थियो। उक्त समितिले स्थानीय तहका पदाधिकारीहरूसँग समेत छलफल गरी जग्गा पहिचान गरेको थियो। समितिले मंगलबार भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई प्रतिवेदन बुझाएको हो।
2: नेकपा एमालेको तेस्रो केन्द्रीय कमिटिको बैठकमा पार्टीभित्रको शक्ति सन्तुलन र विवाद छताछुल्ल भएको छ। ललितपुरको भनीमण्डल स्थित रामबाग महलमा सोमबारदेखि जारी बैठक मंगलबारसम्म आइपुग्दा अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलबीच देखिएको चरम दूरी र अविश्वास केही मत्थर भएको छ। आफूलाई पदबाट हटाउन महासचिव पोखरेलले छुट्टै दस्तावेज तयार पारेको भन्दै रुष्ट भन्नुभएका अध्यक्ष ओलीले उहाँलाई भूमिकाविहीन बनाउने प्रयास गर्नुभएको थियो। तर मंगलबारको बैठकमा महासचिव पोखरेल र उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रयास गर्नुभएको छ। एमाले केन्द्रीय कमिटिको बैठक पार्टीभित्रको शक्ति सन्तुलन र विवाद छताछुल्ल, अधिकांशले राखे नेतृत्व परिवर्तनको माग, आजको हिमालय टाइम्समा खबर छापिएको छ।
1: निजामती कर्मचारीको अनलाइन सरूवा प्रणाली कार्यान्वयनमा आएसँगै विगतमा पहुँचवाला कर्मचारी सधैँ सिंहदरबार आसपास बस्ने प्रवृत्तिको अन्त्य भएको छ। गत साउनदेखि पूर्ण रूपमा कार्यान्वयनमा ल्याइएको अनलाइन सरूवा प्रणालीले यस अघि पहुँचका भरमा आफू अनुकूलको कार्यालयमा सरूवा गराउने परम्परागत व्यतिथिको अन्त्य गरेको हो। निश्चित अवधि पुगेपछि अनलाइन प्रणालीले नै कर्मचारीको सरूवा गर्ने, कर्मचारी र रिक्त कार्यालय बारे अवगत गराउने भएकाले दबाव र प्रभावका आधारमा अवधि नपुग्दै कर्मचारी सरूवा गर्ने अभ्यास अहिले पूर्णत बन्द भएको छ। हट्यो परम्परागत व्यतिथि शीर्षकमा गोर्खापत्रमा यो खबर छापिएको हो।
2: नेपालको लैंगिक समानतामा सुधार शीर्षकमा नयाँ आर्थिक अभियान दैनिकमा खबर छापिएको छ। शिक्षा र राजनैतिक प्रतिनिधित्वमा भएको सुधारका कारण विश्वव्यापी लैंगिक समानता सूचांकमा नेपाल 5 स्थानमाथि उक्लिएर पनि आर्थिक सहभागिता तथा अवसरमा महिला र पुरूषबीचको अन्तर थप फराकिलो भएको छ। वर्ल्ड इकोनोमिक फोरमले सार्वजनिक गरेको ग्लोबल जेण्डर ग्याप रिपोर्ट 2026 अनुसार लैंगिक विभेदमा सन् 2025मा 125 स्थानमा रहेकोमा सन् 2026मा सुधार भएर 120 स्थानमा पुगेको छ। यसमा रहेको स्कोर 0.684 सुधार भएर 0.669 उक्लेको छ। तर आर्थिक सहभागिता तथा अवसर सम्बन्धी नेपालको स्कोर सन् 2025को 0.460 घटेर 0.455 आइपुगेको छ। यसको अर्थ रोजगारी, आय, व्यावसायिक तथा प्राविधिक काम र वरिष्ठ व्यवस्थापनमा नेपालले महिला र पुरूषबीच 45.5% अन्तर मात्रै हटाउन सकेको छ। यसैबीच प्रतिवेदन अनुसार नेपालमा महिलाको श्रम शक्ति सहभागिता दर 27.91% मात्र रहेको छ। पुरूषको यस्तो दर 54.95% रहेको छ। श्रम बजारमा महिलाको सहभागिता पुरूषको तुलनामा झण्डै आधा मात्र रहेको तथ्याङ्कले देखाएको छ। यस्तै समान प्रकृतिको काममा महिला र पुरूषले पाउने पारिश्रमिकको समानतामा पनि नेपालको अवस्था कमजोर रहेको छ। नेपालको लैंगिक समानतामा सुधार आजको आर्थिक अभियानमा खबर छ।
1: जलविद्युत कम्पनीलाई प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओ जारी गर्न झन कठिन हुने भएको छ। नेपाल धितोपत्र बोर्डले मस्यौदा गरेको सार्वजनिक निष्कासनको सामान्य योग्यता सम्बन्धी निर्देशिका 2083ले कठोर र नियन्त्रित मापदण्डहरू राखेपछि आईपीओ जारी गर्न सहज हुने देखिएको हो। सार्वजनिक निर्देशिकाको दफा 16 अंकित मूल्य बराबरको खुद सम्पत्ति नेटवर्थ हुनुपर्ने भनिएको छ। यसको अर्थ जलविद्युत आयोजनाको अंकित मूल्य 100 रूपैयाँमा आईपीओ जारी गर्ने भएकाले नेटवर्थ पनि 100 रूपैयाँ नै हुनुपर्दछ। यो जलविद्युत आयोजनाको हकमा व्यवहारिक हुनै नसक्ने स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका वरिष्ठ उपाध्यक्ष उत्तम ब्लोनले बताए। जलविद्युतमा आईपीओ जारी गर्न झन कठिन शीर्षकमा कारोबार दैनिकमा यो खबर छापिएको हो।